सर्वसम्मत हुने पक्का पक्की भए पनि पदाधिकारीमा भने चर्को प्रतिस्पर्धा रहेको छ। उपसभापति र महामन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह पक्षको हाबी रहेको भन्ने बताइएको छ। एकता महाधिवेशनको सन्देश दिन पनि ती पदमा पनि सर्वसम्मतको कोशिश भइरहेको बताइएको छ। उपसभापति र महामन्त्रीमा बालेन पक्ष हाबी भएको विषय आएको छ। निर्वाचन पूर्व विभिन्न पार्टीबाट आउनुभएका साथीहरूलाई पनि अटाएर विगतका भूमिकाका आधारमा नेताहरूले जिम्मेवारी प्राप्त गर्नुपर्छ। महाधिवेशनले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने पनि बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुले बताउँदै गर्दाखेरि प्रकाश चन्द्र परियारले भनेका छन्, राष्ट्रपाललाई आन्तरिक झगडा र गुटगत राजनीतिमा रुमलिने छुट छैन। सबैको अस्तित्व स्वीकार गर्दै सम्हालिएर एकताका साथ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा तीव्र रूपमा प्रतिस्पर्धा हुने देखिएको छ। महामन्त्रीका आकांक्षीहरू धेरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्यका आकांक्षीहरू धेरै छन्। त्यसैले गर्दाखेरि प्रतिस्पर्धा तीव्र रूपमा हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले बिहिबारको सचिवालय बैठकमा भनेका थिए, अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनु भएको छ। उहाँहरूलाई समायोजन भएको केही महिनामै चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्याय हुन्छ। लामिछानेको यो अभिव्यक्तिले पार्टी स्थापना कालदेखि सक्रिय नेताहरूले भने उनीहरूलाई झस्काएको थियो। चुनावअघि विभिन्न पार्टी र समूहबाट समाहित भएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारीमा समेट्ने सभापतिको संकेतले पार्टी पुराना नेता तनावमा परेका छन्। स्थापनाको चार वर्ष हुन लागेको पहिलो महाधिवेशनमै फरक दल र समूहबाट आएका नेतालाई स्थान दिँदा पुराना नेताहरू जिम्मेवारीबाट पाखा लाग्ने सम्भावना पनि बढ्दै गएको छ। छोटो समयमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रपा प्रतिनिधि सभा निर्वाचन पूर्व विभिन्न राजनैतिक दल समूह र व्यक्तिहरू त्यहाँ समाहित भएका थिए। सबैको प्रयत्नमा राष्ट्रपाले झण्डै दुईटै बहुमत प्राप्त गरेको छ। तर लोकप्रियताको एक्लो जस वरिष्ठ नेता बालेन्द्र शाहलाई दिँदा राष्ट्रपाको यो महाधिवेशन पुराना नेताहरूका लागि भने प्रतिकूल बन्ने देखिएको छ। सचिवालय बैठकमा सभापति लामिछानेको भनाई उद्धृत गर्दै एक सदस्यले भनेका छन्, सहमतिकै आधारमा महाधिवेशन सम्पन्न गर्ने प्रयास गर्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन निष्पक्ष ढंगले अगाडि बढ्ला। महाधिवेशनमा जुन किसिमले प्रतिस्पर्धा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ, यो प्रतिस्पर्धा स्वच्छ होला। महाधिवेशन प्रतिनिधिहरू चितौन आउने क्रम जारी छ। चितौनमा उनीहरू आइसकेका छन्, कतिपय आउँदैछन्। चितौनको भव्य तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एक ढिक्का भएको बलियो भएको सन्देश दिन सक्छ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन केन्द्रित भएर पनि बहस र चर्चा गर्नेछौ। र यदि वरिष्ठ नेता बालेन्द्र शाह लगायतका पदाधिकारीहरूलाई सर्वसम्मत नियुक्ति गर्ने जुन किसिमको प्रयास भएको छ, यो प्रयास पुराना नेताहरूले चाहन्छन् त, पुराना नेताहरू यो प्रयासलाई मान्न तयार छन् त, वा प्रतिस्पर्धा हुन्छ, यसका विषयमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गर्दैछु। आदरणीय श्रोता, चिया निर्यातमा खोजिँदैछ तेस्रो मुलुक। चिया निर्यात ठप्प हुँदा राष्ट्रिय अर्थतन्त्र, किसान, श्रमिक र व्यवसायहरू सबै प्रभावित भएका छन्। 60,000 भन्दा बढीको प्रत्यक्ष रोजगारी प्रभावित भएको छ। सरकारले वार्षिक 1 अर्ब रुपियाँ राजस्व गुमाउने खतरा समेत बढेको छ। भारतले नेपाली चियालाई लैजान नदिने एउटा प्रयत्न गरिरहँदाखेरि, परीक्षणका नाममा चियालाई अल्झाइरहँदाखेरि अहिलेको अवस्थामा चिया उद्योगीहरू आक्रान्त बनेका छन्। समयमा चिया बेच्न पाइएको छैन। धेरैजसो चिया स्वदेशमै गोदाममै थन्किएको छ र व्यापारीहरू व्यवसायहरू यतिखेर रनथनिएका छन्। आधुनिक श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ देशको राजनैतिक अवस्थाका विषयमा। सीमा नाकामा दुवै पक्षबाट कडाई सुरु गरिएको छ, अहिले तपाईँहरूलाई थाहा छ। जमुना नाकामा पनि चहलपहल बढेको छ। मटिवा नाकामा भारतीय सुरक्षाकर्मीले कडाई गरेको छ। भारतीय बजारतिरै आकर्षण पनि छ। सामान किन्न सीमा पारी जानेहरू पनि बिस्तारै बिस्तारै घट्दै गइरहेको विषय पनि आजको नेपाली बसमा हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब यो मुलुक को बागडोर यतिखेर राष्ट्रपाले सम्हालिरहेको छ। यो मुलुकलाई कूटनीतिक हिसाबले, दुई देशसँगको सम्बन्धका हिसाबले कुन ढङ्गले राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि बढाउन सक्छ वा बढाउन खोजिरहेको छ, आजको विषयलाई पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। द्वन्द्वकालीन यौन हिंसाका घाउहरू अहिले बल्झिँदैछन्, प्रमाण मेट्दै गएको स्थिति पनि छ।
लामो समय भइसकेको छ न्याय पाउँछु भन्ने आशा मरेको छैन, आशा मारे त जिउँदै जिउनै छाडिहाल्छ नि त मान्छे। पीड़ित महिलाको गोपनीयतालाई ध्यानमा राखेर सरकारले सुरक्षाको ग्यारेन्टी र न्याय दिनुपर्छ भनेर यतिखेर द्वन्दमा बलात्कार पीड़ित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले भनिरहेकी छन्। किनभने लामो समय भयो सशस्त्र द्वन्द भएको, तर त्यो बीचमा

भएका यस्ता घटनाहरू, लान्छनाहरू, यसका अन्य हिंसाका जुन दण्डनीय घटनाहरू भएका छन् ती दण्डनीय अपराधहरू हुन्, यसका विषयमा पनि अहिलेको सरकारले छानबिन गर्न सक्छ, उनीहरूलाई न्याय दिलाउन सक्छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ नेपाली कङ्ग्रेसको कुरा, नेकपा लगायतका अन्य राजनीतिक दलको विषयमा पनि चर्चा गर्दै गर्दाखेरि पुराना राजनीतिक दलहरू आफूलाई उभ्याउने प्रयत्न त गरिरहेका छन् तर उनीहरू उभिन सक्छन् त, अहिलेको एउटा चर्चाको विषय पनि छ, बहसको विषय छ। उनीहरू आफूलाई बलियो ढङ्गले अगाडि ल्याउन सक्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनीहरूले चक्मा दिन सक्छन् आगामी दिनमा। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ, छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: को पेस्मा बैंकिंग।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो नेपाली रेडियो नेटवर्क,
4: खरो विषयमा दरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
7: डिसोम फाइबर नेट।
8: यतिकै हाम्रो बेसमा नेकपाका नेता, पूर्व उपप्रधान, गृह एवं रक्षा मन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रक्षा नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अहिलेको अवस्थामा अब चिया किसानहरू, चिया उद्योगीहरू तनावमा छन्, किनभने नेपालमा उत्पादन भएको चियालाई भारतीय बजारमा रोक लगाइएको छ। चियाको परीक्षण गर्ने नाममा लामो समयदेखि चिया उद्योगीहरू तनावमा छन्। करिब 83 उद्योगहरू बन्द भएका छन्। अहिलेको अवस्थामा सरकारले यसलाई कूटनीतिक हिसाबले पहल गर्न किन सकेन? भारतले गर्न खोजेको के हो? व्यापारी बीचमा चाहिँ यो स्थिति सुरुवात हुने, भर्खरै मात्र राष्ट्रसभाका सभापति भारत पुगेर आउनु भएको छ, राम्रै स्वागत भएको छ। कूटनीतिक हिसाबले दुई देश बीचको सम्बन्धको कुरालाई चाहिँ आज कसरी लिन सकिन्छ यस्ता क्रियाकलापहरूले?
9: साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो। तपाईँसँगकै अन्तर्वार्तामा मैले त्यस सम्बन्धमा एउटा प्रसङ्ग कुट्याएको थिएँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण र परराष्ट्र मन्त्रीको भारत भ्रमणका अवसरमा जुन एकदम सुमधुर सम्बन्ध भयो, भव्य स्वागत भयो भन्ने कुरा भयो, त्यसलाई साँच्चीकै त्यो हो कि होइन भन्ने कुरा परिणाममा हेर्नुपर्छ। कुटनीतिमा सङ्केतहरूले मात्रै काम गर्छ कि त प्रत्यक्ष निर्णयबाट काम हुन्छ भनेको थिएँ मैले। अब अहिले भन्नुपर्छ, फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूलाई सत्य कुरा बोलेपछि धेरै खोज्छ, तर यथार्थ कुरा म भन्न चाहन्छु। उहाँ फर्किसकेपछि चारवटा नेपालको हित विपरीतका अत्यन्तै संवेदनशील कुराहरू भए। एक, नेपालको निर्यात वस्तुमध्ये प्रमुख वस्तुको रूपमा रहेको चिया, जसमा हजारौँ मानिसहरू काम गर्छन्, हजारौँ मानिसहरूको जीविकोपार्जन त्यसमा आधारित छ र नेपालको विदेशी मुद्रा आर्जनको त्यो एउटा महत्त्वपूर्ण माध्यम हो। चिया उद्योग झापा र इलामका सूर्योदय नगरपालिका लगायतका ठाउँहरूमा उद्योगहरू बन्द भएका छन्। हजारौँ त्यहाँ श्रमिकहरूको रोजीरोटीमाथि गम्भीर प्रश्न उठेको छ। एक, दुई, सुस्तामा भारतीय फौजले प्रवेश गर्यो। तिन, दार्चुला जिल्लामा कुनै पनि अनुमति बिना भारतीय सुरक्षाकर्मी रहेको हेलिकप्टरले उडान भर्यो र सिमानाकाहरूमा नेपालीहरूको आवागमनमा पहिलेको भन्दा पनि अलिकति असहज भएको छ भन्ने कुराहरू आइरहेका छन्। अब भन्नुहोस्, कूटनीतिमा यदि सुमधुरता भएको भए यी सङ्केतहरू नकारात्मक रूपमा किन प्रस्तुत भए? यसको जवाब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी र परराष्ट्र मन्त्रीजीले दिनुपर्छ। आज यत्रो दिन भइसक्यो, पूर्वका जिल्लाहरूबाट चिया निर्यातमा अवरोध उत्पन्न भएर ती उद्योगहरू बन्द भएको यत्रो दिन भइसक्यो, अनि सरकार के गर्दैछ त? अनि के यसमा पनि अब बोल्न नमिल्ने, काम गर्न नमिल्ने भनेको हो सरकार?
8: होइन, चिया निर्यातमा चाहिँ तेस्रो मुलुकको खोजी गर्न सकिँदैन अहिलेको अवस्थामा? रहेछ,
9: होइन, किन नसकिनु? मैले सरकारमा छँदाखेरि पनि पार्टीभित्र पनि बारम्बार के भनेको थिएँ भने, कमसेकम पञ्चायतकालले त विविध व्यापार विविधीकरणको कुरा गर्थ्यो, व्यापार विविधीकरण गर्ने प्रयास गरेको थियो, व्यापार प्रवर्धन केन्द्र खोलेको थियो त्यसको लागि। अनि अहिले लोकतन्त्रमा यत्रो जानकार हामी छौँ भनेर ठुल्ठुला कुरा गर्ने स्थितिमा, अनि व्यापार विविधीकरण हामीले किन नगर्ने? त्यो व्यापार विविधीकरण केवल निर्यात उद्योगमा मात्र होइन, आयातमा मात्र होइन, हामीले इन्धनको आयातमा समेत गर्नुपर्छ। म तपाईँलाई सम्झन दिनँ, पञ्चायतकालमा यो इन्धन सोझै आयात गरेर भारतमा हुन्छ, त्यति बेला पनि त्यो राम्रो त थिएन, भारतमा प्रशोधन गरिन्थ्यो र त्यसको सह उत्पादन पनि नेपालकै हुन्थ्यो। अहिले भन्नुहोस्, जस्तो भारतले अमेरिका र इरानको युद्ध भयो, इरानबाट सस्तो मूल्यमा नेपाल आफ्नो देशमा भारतमा इन्धन ल्याएर, पेट्रोलियम पदार्थ ल्याएर, कच्चा पदार्थ त्यसको प्रशोधन गरेर सह उत्पादन पनि आफ्नो देशमा राख्ने, त्यो प्रशोधन गरेर महँगोमा अरू देशलाई बेच्ने त्यस्तो कामहरू भारतले गरिरहेको थियो। त्यसैले नेपालले यदि साँच्चिकै यो देशको हितको कुरा गर्ने हो भने, नेपाली जनताको रोजगारीको कुरा गर्ने हो भने, आर्थिक समृद्धिको कुरा गर्ने हो भने, अनि आफ्ना उत्पादनहरूलाई निर्यातमा रोक लाउँदा समेत न प्रधानमन्त्री बोल्ने, न परराष्ट्रमन्त्री बोल्ने, न व्यापार वाणिज्यसँग सम्बद्ध मन्त्रालय बोल्ने, यो भनेको अत्यन्त गैरजिम्मेवार र नेपाली जनता जसको जीवन त्यो उत्पादनमा आश्रित छ उनीहरूप्रतिको अत्यन्त गैरजिम्मेवारी कारण हो। म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत
8: होइन 60,000 भन्दा बढीको प्रत्यक्ष रोजगारी यतिखेर प्रभावित भएको छ, 60,000 भन्दा बढीको होइन, करिब 1 अर्ब रुपियाँ राजस्व गुमाउने खतरा पनि सँगसँगै बढेको छ, किनभने किसानहरू यो देशमा उद्योग धन्दा कल कारखानाहरू स्थापना गर्नुपर्छ, पुराना जीर्णोद्धार गर्नुपर्छ भन्ने ढङ्गले पनि सरकार अगाडि बढेको भन्ने समाचारहरू सुनिन्छन्। यी यावत कुराले गर्दाखेरि त यो किसानमा निराशा भयो नि त, उद्योगहरूमा निराशा बढ्यो नि त डाक्टर साहब।

0: गर्नलाई भनेर आशा गर्न सकिन्छ. अनि किन किन सरकारको मौनता यो के हो भने नि मैले विगतमा देखेको मेरो अनुभवबाट मैले जुन 50 वर्षभन्दा बढी नेपालको राजनीतिलाई नजिकबाट हेरेँ आफै पनि त्यसमा सहभागी भएँ म बेला बेलामा के देख्छु भने नेपालको राष्ट्रिय हितको कुरा गर्दा नेपालका कतिपय यस्ता दलालहरू छन् जो के भन्छन् भने नेपालको राष्ट्रिय हितको कुरा गर्नु उग्र राष्ट्रवाद अन्ध राष्ट्रवाद अरू देशले जे जे गर्यो त्यो त्यो कुरा मानेर जानुपर्छ. विशेष गरी भारतको सन्दर्भमा जस्तो अहिले चिया उद्योगमा ठुलो सङ्कट उत्पन्न भएको छ त्यसको पक्षमा बोल्यो भने ल उग्र राष्ट्रवाद यस्ता खालका दलालहरूको बिगबिगी यो देशमा छ. र अहिले यो सरकारले जसरी भारतसँगको सम्बन्धमा हाम्रो नयाँ आयाम भयो भनेर उफ्री उफ्रिकन हल्ला गरेको थियो अनि कुटनीतिको सङ्केत यही हो त 3-4 गम्भीर परिणाम नेपालको हित विपरीतका देखा परेका छन्. मलाई त एउटा अर्को कुरामा पनि शङ्का छ म ध्यान आकर्षित गराउन चाहन्छु तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत सरकार संसद
1: र आवाज अलिकति क्लियर भइसकेको छ डाक्टर साहब अलिकति क्लियर अलिक नजिकबाट बोल्नु पर्यो.

0: भन्दाखेरि यसरी एउटा अलिक गजेङ मजेङ भइरहेको बेलामा धमाधम त्यहाँ सीमाको अध्ययन गरेर नेपालका कैयौँ भूभागहरू जो नेपालभित्र रहनु पर्थ्यो ती उतातर्फ जाने स्थिति भयो भन्ने कुरा स्थानीय जनताले त्यो गुनासो गर्ने गरेका छन्, आपत्ति प्रकट गर्ने गरेका छन्। अहिले पनि त्यो जुन काम भइरहेको छ त्यसमा कतिपय ठाउँमा म समाचार माध्यममा हेरिरहेको छु स्थानीयवासीहरूले आपत्ति प्रकट गरिरहेका छन्। त्यसकारण यो हल्लाभित्र आफ्नो देशको राष्ट्रहित होइन कि प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने राष्ट्रघाती अभिव्यक्ति दिइरहेको बेलामा कतै नेपाल मातृभूमिको हाम्रो आफ्नो अङ्ग अरूले कब्जा गर्ने स्थिति नहोस् म यतातर्फ पनि ध्यान आकर्षित गराउन चाहन्छु। किनभने चिया उद्योग जस्तो एउटा भारत र नेपालको व्यापार जुन सहमति छ, अन्तर्राष्ट्रिय कानुन छ, दुई देशको बिचको सम्बन्धको लागि पनि गर्नुपर्ने अनिवार्य काम हो, त्यो चियालाई निर्बाध रूपमा निर्यात हुन समेत नदिने स्थितिमा अरू कुराहरूमा नेपालको बेहितमा काम हुँदैन भनेर ढुक्क हुने स्थिति छैन। म यही प्रसङ्गमा अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु। भर्खरै यातायात व्यवसायहरूले नेपाल सरकारको एउटा कुरातर्फ गम्भीर रूपमा ध्यान आकर्षित गराएका छन्। यो विगतदेखि पनि यातायात व्यवसायहरूले भन्दै आएको कुरा हो, मैले उठाउँदै आएको कुरा हो। त्यो कुरा के हो भने भारतका यातायातका साधनहरू नेपालमा निर्बाध रूपमा चल्ने, ट्रकदेखि लिएर जम्मै नेपालको ट्रक व्यवसायदेखि यातायात ढुवानी व्यवसाय धराशायी हुन लागिसक्यो। नेपालको कुनै एउटा सवारी साधन भारत लैजानु पर्यो भने राजदूतावासबाट अनुमति लिनुपर्ने, अनि यी सरकारका पार्टीका सभापति, सरकारका परराष्ट्रमन्त्री के चाहिँ वार्ता गर्छन् त भारतमा गएर? दुई देशको चाहे भारतसँग होस् चाहे चिनसँग होस् कुनै पनि देशसँग सम्बन्ध भनेको त पारस्परिक हित सम्मानमा आधारित भयो भने पो त्यो टिकाउ हुन्छ त। अब लिम्पियाद्वारा लिपोले कालापानीको सन्दर्भमा उहाँले भारतमा सुमधुर सम्बन्ध भयो अब भन्नुभयो, त्यो त अब चिनमा शिशिर खनालजीले चाहिँ कुरो उठाउनु भयो भन्ने मैले सुने, यदि उहाँले उठाएको हो भने उहाँलाई
1: चिनले त भनिसकेका छन् त नजिकको छिमेकी हो राम्रो हुन्छ हैन, नजिकको छिमेकीसँग सम्बन्ध राम्रो हुन्छ
0: उहाँहरूकै अनुसार है, तपाईँहरू भारतसँग कुरा गर्नुहोस् यस बारेमा भनिदियो, अनि उहाँहरू भारत जाँदा भारतसँग कुरा नगर्ने अनि अर्को देश चिनसँग मात्रै कुरा गर्न खोजेको भनेको के हो यो कुरा?
1: अनि चिनले त भनिसकेका छ नजिकको छिमेकी
0: राज्य सञ्चालन गरेर
1: नजिकको आफन्तसँग सुमधुर सम्बन्ध बनाउन
0: सक्दैन,
1: शत्रुसँगको सम्बन्ध चाहिँ चीनलाई स्वीकार्य छैन, उसले अनौपचारिक इन्डाइरेक्टली उसले भनिसकेका छ होइन, नजिकको छिमेकीसँग नजिकको आफन्तसँगको सम्बन्ध राम्रो भनेर उसले एउटा कूटनीतिक सन्देश दिइसकेका छ क्या यतिखेर चीनले पनि रक्षा, यसले कूटनीतिक हिसाबले चाहिँ हामी आज कुन दिशातर्फ जाँदैछौँ, दुई देश बीचको बीचमा छौँ होइन, सार्वभौमिक सम्पन्नता भएको देश हो, आज हरेक दृष्टिकोणले अहिले विश्वको स्थिति हेर्ने हो भने चाहिँ हरेकतिर चाहिँ हरेक देशहरूबाट पनि पाठ सिक्नुपर्ने बेला छ, आज हामी कुन जटिल अवस्थामा छौँ
0: हेलो।

0: कुनै संसारमा कुटनीति शास्त्रको र कुटनीतिक अभ्यासको राम्रो अध्ययन गर्ने हो भने, अनुभवहरूबाट सिक्ने चेतना राख्ने हो भने, हाम्रो जस्तो ठुल्ठुला देशहरूको बिचमा रहेको तुलनात्मक रूपमा जनसङ्ख्या र भौगोलिक क्षेत्र कम भएको स्थितिमा कुटनीतिलाई सबभन्दा बलियो बनाउनुपर्छ। कि त कतिपय साना देशहरूले आफूलाई पारमाणविक हतियारमा लगेर त्यो अरू देशसँग सामना गर्ने कि त्यो बाटो लिएका छन्। हाम्रो देशको स्थितिमा त्यो सम्भावना एकदमै छिड देखिन्छ। त्यस कारणले गर्दा अर्थतन्त्रलाई बलियो बनाउने आफ्नो देशको नरम शक्ति, जसमा भाषा, संस्कृति, साहित्य, हाम्रो सभ्यता, हाम्रो जनजीवन, हाम्रो राष्ट्रिय एकता पर्छ, त्यसलाई बलियो बनाउने र कुटनीतिलाई एकदमै बलियो बनाउने, यसको अर्थ हो कुटनीति क्षेत्रमा एकदम योग्य देशभक्तहरू, राष्ट्रहितको अड्ने मान्छेहरूलाई राख्ने। तर यो सरकारले के गर्दैछ, म हामी सुनिरहेका छौँ, यसतर्फ संसद र अरू कसैले ध्यान दिएको त्यति साह्रो म सुनिरहेको छैन। अब 10,000 भन्दा बढी कर्मचारीलाई निकाल्ने रे, सहसचिव भन्दा माथिका धेरै लामो समयसम्म काम गरेका निश्चित समय अवधि पुगेकालाई निकाल्ने रे। कुनै पनि देशले मलाई देखाउने एउटा मात्र उदाहरण, आफ्ना देशका अनुभवी, योग्यता हासिल गरेका, प्रशासनका धेरै लामो प्रक्रियाबाट गुज्रेका, उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न क्षेत्रमा प्रस्तुत हुन सक्ने त्यस्तो जनशक्तिलाई बारम्बार खतम पारेर निष्कासन गरेर बलियो भएको देश कुन छ संसारमा? हाम्रो देशको स्थिति हेर्ने हो भने 7 सालपछिको परिवर्तनपछि मोहन शमशेरको श्रीतिनमाको जुन प्रधानमन्त्री हटेपछि मातृका प्रसाद कोइरालाले देशको सेनाको सङ्ख्या कटौती गरेर दक्षिण एसियाको एउटा शक्तिशाली नेपाललाई कमजोर बनाए। 48 सालको परिवर्तनपछि गिरिशा प्रसाद कोइरालाले प्रति जासुसी लगायत हटाउनुको साथसाथै कर्मचारीको ठुलो सङ्ख्यामा हटाएर त्यसपछि असमान संशोधित ठुलोपुर सन्धि लगायतका अनेक तरिका गरेर नेपाललाई कमजोर बनाए। त्यसपछि गएर अहिले आएर फेरि अहिलेको परिवर्तनपछि, यो परिवर्तन भनेको कुनै संविधानलाई थालेर नयाँ प्रणाली आएको त होइन, यही प्रणालीभित्रको हो। यदि कुनै कर्मचारी अयोग्य छ, उनीहरूले काम गर्दैनन् भने उनीहरूलाई त कानुनी कारवाही गर्न
1: अहिले त कर्मचारी सचिवभन्दा माथि त मन्त्रीका सुकी सचिवहरूलाई राख्ने, सहजकर्ताहरू नियुक्ति गर्ने, डेलिभरीमा सुशासन ल्याउने भन्छन् त सर।
0: त्यो भनेको अराजकता र प्रशासन यन्त्रलाई कमजोर गरेर उनीहरूको मुठीमा विगतको भन्दा पनि नाङ्गो किसिमले आफ्नो सत्ता स्वार्थ र आफ्नो निहित स्वार्थ पुरा गर्ने बाटो हो त्यो। अहिलेका कर्मचारीहरू जसलाई निकाल्ने भनिएको छ नि, ती कर्मचारीहरू के कुनै व्यक्ति विगतका गिरिजा प्रसाद कोइराला या केपी ओली या कसैले कृष्णप्रसाद भट्टराई वा मनमोहन अधिकारीले छानेका हुन्? ती त लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेर परीक्षा दिएर त्यो प्रक्रियाबाट आएका कर्मचारीहरू हुन् नि ती कुनै। अनि राजनीतिको नाममा विगतकोले छानेको थियो भनेर त्यसो भए विगतको यो देशै पनि चाहिँदैन भन्नु भेद छैन कुनै बेला। हुन त भारतको जग्गा धेरै नेपाली कब्जा गरेको छ, मिचेको छ भन्ने प्रधानमन्त्रीको त के ठेगान भयो र? तर पनि यसरी राज्यका सम्पूर्ण निकायहरूमाथि आक्रमण गरेर, अनि संवैधानिक निकायहरूको स्थिति हेरौँ, संवैधानिक निकाय भनेको त स्वतन्त्र हुन् नि। नियुक्ति जोसुकैले गरे पनि, प्रधानमन्त्रीको अध्यक्षतामा भएको संवैधानिक परिषदले नियुक्त गरे पनि, नियुक्त गरिसकेपछि त उनीहरू संविधान बमोजिम, कानुन बमोजिम, निष्पक्ष, निर्भय, कसैसँग मोलाइराजा नगरेर चल्नु पर्ने निकाय होइन। अनि ती मान्छेहरूलाई प्रधानमन्त्री सरी कार्यालयको एउटा कोठामा राखेर, अनि त्यहाँका प्रधानमन्त्रीका को वरिपरिका मान्छेले अब यदि हो भने कति आपत्तिजनक कुरा छ, अश्लील गाली समेत गर्यो भन्ने कुरा आएको छ। अनि यो भनेको माफ गर्नु होला, अनि नेपालको यो प्रणालीलाई, नेपाल राज्यको गरिमालाई संसारका सामु एउटा सुशासनमा जाने बाटो हो र? अनि यस्तो स्थितिमा इलामको चिया निर्यातमा अवरोध आउँदाखेरि अनि कुन चाहिँ कर्मचारी वार्ता गर्न अगाडि सर्ने? अनि कसले त्यहाँ बुद्धि दिने? यता आक्रमण गरेको छ, उतै आक्रमण गरेको छ, यतै अराजकता, उतै अराजकता भएपछि
1: होइन एउटा कुरा के डाक्टर साहब, अर्को चाहिँ यो जेएनजी विद्रोहताका जुन किसिमका क्षतिग्रस्त संरचनाहरू छन् होइन, सरकारी संरचनाहरू क्षतिग्रस्त भएका छन्, निजी संरचनाहरू क्षतिग्रस्त भएका छन्। अहिलेको अवस्था तपाईँलाई थाहा छ, करिब करिब 45-65 अर्ब बराबरको त यो लागत लाग्छ भन्ने इस्टिमेट निकालेका विषयहरू पनि आएका छन् होइन। यी सबै कुराहरूलाई चाहिँ अब सरकारले राप्सा पार्न खोजिरहेको छ होइन। अब यो जस्तो तत्कालीन बेला चाहिँ आगजनीमा संलग्न भएकाहरूलाई कारवाही, उनीहरूबाट क्षतिपूर्ति असुलदेखि लिएर अन्य प्रक्रियामा जानुपर्ने होइन, यसले दण्डनीयता मौलाउँदैन भन्ने बोली देश।
0: हेर्नुहोस्, यो अझै आपत्तिजनक कुरा छ। तपाईँले 60 अर्ब भन्नुभयो, मैले सुरुमै सरकारी निकायको एउटा आरम्भिक सर्वेक्षणबाट न्यूनतम 80 अर्बको क्षति भन्ने मैले पढेको थिएँ। यद्यपि मलाई लाग्छ त्यो 80 अर्बले पनि भ्याउँदैन, किनभने यसमा अरू दस्तावेज, अरू अभिलेखको त कुरै नगरौँ, भौतिक क्षति मात्रै यो यसको यथार्थ यो यिनीहरू ल्याउनै जाँदैनन्। त्यो यति ठुलो क्षति छ नि, राष्ट्रलाई यति पछाडि धकेलेको छ, त्यो धकेल्नेहरू यसरी राष्ट्रको झन्डामा आगो लगाएर राष्ट्रको सम्पत्ति नष्ट गर्नेहरू के तिनीहरू राष्ट्रको हित चाहने मान्छेहरू हुन्? यो निष्पक्ष जाँच गर्ने हो भने यसमा ककसको दुराशय थियो, ककसको नेपाललाई सिद्ध्याउने खेल थियो भन्ने कुरा त्यो प्रष्ट हुन्छ। यस्तो गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई कुनै कारवाही नगरी अझ कतिपय व्यवसायमा आगो लगाइएको छ, कतिपय व्यक्तिका घरहरूमा आगो लगाइएको छ, कतिपय कि त दोषी प्रमाणित गर्नु पर्यो नि। त्यत्तिकै व्यक्तिहरूको रिस उठ्यो अनि कसैले देशभक्त भयो या कसैले सुशासनको कुरा गर्यो, कसैले राष्ट्रको पक्षमा उभियो, कसैले यिनीहरूका कुकृत्यहरूको कुरामा सहमति जनाएन भन्दैमा अनि घरमा गएर आक्रमण गर्ने, व्यक्तिलाई कुटपिट गर्ने, कसैका खुट्टा माच्छु भन्ने, कसैलाई मारिदिन्छु भन्ने, कसैलाई धम्क्याउने, संसदमा धम्क्याउने, यस्तो गर्ने भनेको यो यसलाई मैले कडा शब्दमा राजनीति शब्दमा भन्नु भन्ने हो भने यो फासिजमको नयाँ रूप हुन्छ यस्तो गर्यो भने। हेर्नुहोस्, त्यस कारणले गर्दा भदौ 23-24 गतेको आन्दोलनमा 23 गते जसरी मानिसहरूमाथि गोली चलाइयो त्यसको छानबिन गरेर त्यो पनि कारवाही गर्नुपर्छ। मैले त त्यसै बेला पनि त्यसको कडा निन्दा गरेको थिएँ र आफ्नो प्रभाव भएको ठाउँमा जुलुस समेत त्यसको विरुद्धमा निकाल्न लगाएको थिएँ। 24 गते जसरी राष्ट्रको हितमाथि आघात हुने गरी, राष्ट्रलाई कमजोर बनाउने गरी जुन अपराध गरिएको छ त्यसको छानबिन नगरी, त्यसमा भएको क्षतिमा को को संलग्न छन् त्यसलाई कारवाही नगरी यसलाई गुपचुप राख्ने, दबाउने, राष्ट्रको विरुद्ध अपराध गर्नेहरूलाई छुट दिने भनेको यो भोलि देशमा त्यस्तै घटनाको लागि बीजारोपण हो। यो किनभने कुनै पनि क्रियाले प्रतिक्रिया जन्माउँछ। अब व्यक्तिको घरमा आगो लगाएको कुरा कि त प्रमाणित गर्नु पर्यो, सम्बन्धित व्यक्तिहरूले राष्ट्रको विरुद्धमा जनताको विरुद्धमा अपराध गरेको छ, भ्रष्टाचार गरेको छ, भ्रष्टाचार गर्यो भने त घरमा आगो लगाउने त होइन होला नि। आज यो सरकारको कुनै मन्त्रीले भ्रष्टाचार गर्यो भने कतिपय मन्त्री पनि हटेका छन् नि, दुईजना हटाएका थिए नि त विभिन्न आरोपमा, यद्यपि कतिलाई चोख्याइयो भनेको छ, के भनेको छ हामी सुनिरहेको छौँ, त उनीहरूको घरमा गएर आगो लगाउने त कानुन होला नि? यो जङ्गलको रास्ता होइन नि। यो आजभन्दा 200 वर्ष अगाडि जसले जे चाहे थियो, तरवार हातमा छ भने जसलाई जे गरे पनि हुने व्यवस्था त होइन नि यो। अनि कुरा सुशासनको गर्ने, अनि एकातिर गएर चाहिँ कहिले चाहिँ कर्मचारीहरूलाई कोठामा थुनेर धम्क्याएर यसो गर भन्ने संवैधानिक निकायका प्रमुखहरूलाई, यदि ती संवैधानिक निकायका प्रमुखहरू कोही अनियमित काममा संलग्न छन् भने कानुनी कारवाही गर न। त्यत्रो दुई तिहाईको सरकार छ त,
1: कारवाही गरौँ,
0: ठेकेदारलाई कारवाही गरौँ, सडक नबनाउनेले कारवाही गरौँ। तर शक्तिको दुरुपयोग गरेर जुन प्रकारले क्रियाकलाप हुँदैछ र यो खास गरी तपाईँ भदौ 23-24 गतेको क्षतिमा गुपचुप यसलाई रफा दफा गर्ने, यसलाई यसमा कुनै कसैलाई कारवाही नगर्ने भने चाहिँ यो नेपाल राष्ट्रको विरुद्धमा उभिएका व्यक्तिहरूलाई छुट दिने र भोलि त्यो घटना त्यस्तै घटनाको लागि ढोका खोल्ने र यो पीडित पक्षहरूमाथि राज्यले कुनै पनि जिम्मेवारी लिँदैन भन्ने गैर जिम्मेवारी क्रियाकलाप हुन्छ। यदि त्यो गर्यो भने त्यसको अर्थ के हुन्छ भने यो सरकारमा रहनेहरू नै भदौ 24 गतिका घटनामा संलग्न रहेछन् कि भन्ने ठुलो प्रश्नवाचक चिन्ह नेपाली जनताको बिचमा जीवित रहनेछ। समय काल एउटै रहँदैन, कुनै पनि बेला यसको छानबिन गर्नुपर्ने
1: होइन। कर्मचारीहरू डराइरहेका छन् यसलाई चाहिँ, होइन, कर्मचारीहरूले चाहिँ यसमा चाहिँ सिग्नेचर हस्ताक्षर गर्न यो प्रक्रियालाई अगाडि बढाउन चाहिँ समस्या मानिरहेका छन् भन्ने विषय पनि आइरहेछ क्या।
0: हो नि त, यदि देशप्रति कानुनी कर्मचारी छ, ऊ राष्ट्रप्रति जिम्मेवार छ भने भदौ 24 त्यत्रो अपराधपूर्ण घटना, त्यत्रा मान्छेका निर्दोष व्यापारिक व्यवसायदेखि लिएर धेरै ठाउँमा आगो लगाइएको छ, ती आगो लगाउने को हुन् भन्ने कुरा धेरै ठाउँबाट त्यो प्रमाणसहित सरकारलाई दिइएको छ, किन त्यसमा प्रहरीले कारवाही गर्दैन, किन सरकारले कारवाही गर्दैन? अनि यो कुरा त जिम्मेवार अलिकति देशप्रति उत्तरदायी कर्मचारीले त हामी यसको छानबिन गर्नुपर्छ। यो यत्तिकै यो केही पनि भएको छैन भने कागजमा हामी सहयोग गर्दैनौँ भन्नु स्वाभाविकै हो नि। त्यसै कारणले होला यो 10,000 कर्मचारी निकालेर मन परि गरेर आफ्ना चाहिँ चाटुकारहरू खाली टाउको हल्लाउने मान्छेहरूलाई पनि मात्रै त्यहाँ राख्ने भन्ने षड्यन्त्र जस्तो मलाई यो लाग्छ। हेर्नुहोस्, यो देशलाई कमजोर गराउने खेलको त्यसको एउटा निरन्तर त्यसको अर्को श्रृङ्खला मात्रै हो यो।
1: राज्यसभाको ऐतिहासिक पहिलो महाधिवेशनको तयारी भव्य छ, अब 7-9 गतेसम्म चितवनमा हुँदैछ, के भन्नुहुन्छ? त्यहाँ चाहिँ निकै ठुलो तामझाम सहितको तयारी गरिएको छ।
0: होइन, महाधिवेशन त उहाँहरू गर्नुहोस्, यो एउटा सङ्गठनको एउटा प्रक्रिया हो। महाधिवेशनबाट उहाँहरूले आफ्नो विदेश नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय अर्थनीति, राष्ट्रिय सांस्कृतिक नीति, उहाँहरूका चाहिँ बाछापत्रमा त्यति स्पष्ट छैन। यद्यपि नेपालको संविधानको धारा 51 डको स्वतन्त्र परराष्ट्र नीति भनेर उहाँहरूले असङ्गलता, पञ्चशील र नेपालको राष्ट्रियको सर्वोपरि हितको कुराहरू उहाँले गर्नुभएको छ, तर त्यसका जुन व्यवहारिक कुराहरू हुन्, असमान सन्धि सम्झौताको के हुने, नेपालको राष्ट्रिय हितमाथि आँच पुर्याउने क्रियाकलापहरूको के हुने, राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा के हुने, हाम्रा जलस्रोतदेखि लिएर प्राकृतिक साधन स्रोतहरूमाथि बाह्य कब्जा छ कतिपय ठाउँमा, कतिपय नेपालको हितमा प्रयोग गर्दाखेरि यहाँ निर्णय गर्न सक्दैनन्, विदेशको गाडी घुँडा टेक्छन्, यत्रो मानिसहरू प्रवासतिर गइरहेका छन्, विदेशमा नेपालीहरूको हकितको कुराहरूको ठोस कार्यान्वयन कसरी हुन्छ ती नीतिहरूको आदि इत्यादि कुराहरूमा र दर्शन, उहाँहरू साँच्चीकै कस्तो अर्थतन्त्र निर्माण गर्न चाहनुहुन्छ, कस्तो बाटो उहाँहरूको गन्तव्य कहाँ हो, अहिले उहाँहरू संवैधानिक समाजवाद भन्नुभएको छ, अब त्यो संवैधानिक समाजवाद भनेको के, नेपालको संविधानमा जे जे नेपालकी जनताको हितको छ हामी त्यो गर्छु भने हो भने अहिले अर्थमन्त्रीजीले 50 युनिटभन्दा बढी विद्युतमा समेत कर लगाउनु भयो, शिक्षा क्षेत्रमा विद्यार्थीले तिर्ने शुल्कमा कर लगाउने भनेको योभन्दा हास्यास्पद, यो न अमेरिकामा हुन्छ पुँजीवादको केन्द्र, न जर्मनीमा हुन्छ, न जापानमा हुन्छ, चिनमा त हुने कुरै भएन, न भारतमा हुन्छ। अनि यस्तो खालको जनताको हित विपरीत सुकुमासी हेर्नुहोस्, यत्रो दिनसम्म आश्रय केन्द्रमा बसिराखेका छन् उनीहरूको भिचल्ली हेर्नुहोस्, अनि जनतालाई असुविधा दिएर जनतालाई आर्थिक रूपमा अप्ठ्यारो पारेर गरिब जनतालाई चाहिँ झन पीडामा पारेर यसरी कस्तो सुशासन आउँछ, त्यसकारण उहाँहरूको महाधिवेशनबाट उहाँहरूको महाधिवेशनको म सफलताको हार्दिक शुभकामना दिन चाहन्छु, तर राजनीतिक आर्थिक सांस्कृतिक राष्ट्रिय सुरक्षा परराष्ट्र नीति लगायत शिक्षा सबै कुरामा उहाँहरूको गन्तव्य उहाँहरूको नीति उहाँहरूको बाटो उहाँहरूको आदर्श स्पष्ट रूपमा हामीले बुझ्ने गरी आवस म यो शुभेच्छा प्रकट गर्न चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेतापूर्व उपप्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आदरणीय श्रोता, नेपाली बसमा स्वरूप विश्रामछु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: चार वर्षको साथ चार वर्षकै वारेन्टी, सिजीको विश्वास हरेक गोल हरेक उत्साह, सिजीटिभीले बनाउ घर अझ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा दरो बहस नेपाली बहस
3: यस नेपाली बहस का साथमा
4: प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिसोम फाइबरनेट
7: यतिखेर नेपाली बसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एकेमणि नेपाली हुनुहुन्छ नेपाली सर नेपाली बसमा यहाँलाई हार्दिक स्वागत छ नमस्कार
8: धन्यवाद खेमजी
7: होइन राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको ऐतिहासिक तयारी भइरहेको छ तपाईँ कता हुनुहुन्छ चितवनमा हुनुहुन्छ कस्तो छ अवस्था
8: हामी चितवनमै छौँ अधिकांश साथीहरू आउने क्रम चलिरहेको छ केही साथीहरू आउँदै हुनुहुन्छ र महाधिवेशनको पूर्णतया तयारी भइसकेको छ र महाधिवेशन अगाडि बढिसकेको छ
7: होइन निर्विकल्प सभापतिमा त रवि लामी छानेको प्रतिस्पर्धी कोही पनि देख्नु भएन होइन उहाँको चाहिँ एकदमै सुपर हिरो बनाउने तयारीमा हो राष्ट्रिय स्वतन्त्र पार्टी अहिले
8: सभापति निर्विकल्प वरिष्ठ नेता निर्विकल्प यी त अब हाम्रा आइडियल पर्सनालिटीहरू हुन् नि त जसको विकल्पै छैन देशमा त यी दुई पात्रको विकल्प छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भेटिन्छ र विकल्प छैन नि
7: होइन अब पार्टीभित्र चाहिँ वरिष्ठ नेताको प्रावधान ल्याइयो होइन विधान संशोधन गरेर अहिले बालेन्द्र शाहजीलाई एडजस्ट गर्नलाई
8: हो तर एकजना व्यक्तिको मात्रै होइन भोलिका दिनमा पनि विधान त रहिरहन्छ जीवन्त रहन्छ नि
7: अनि तपाईँ मान्य हुनुहुन्छ सांसद हुनुहुन्छ तपाईँको उम्मेदवारी केमा छ यसपाला पहिलो प्रथम महाधिवेशनमा के तयारी गर्नु भएको छ
8: अब हाम्रो पहिलो कुरा के हुन्छ भने महाधिवेशनमा केन्द्रीय सदस्य र सभापतिको पहिलो चरणमा निर्वाचन हुने भएकाले पहिला केन्द्रीय सदस्य निर्वाचित भइसके पश्चात मात्रै हामी दोस्रो पदाधिकारीको चरणमा प्रवेश गर्छौँ त्यसैले अब अहिले मैले पहिलो चरणको समाप्त नभइकन मैले दोस्रो चरणको लागि यही हो भन्ने कुरा त रहेन तथापि पदाधिकारीका लागि मेरो तयारी हुन्छ र हामी अगाडि बढ्छौँ
7: होइन पदाधिकारीका लागि तयारी भनेको चाहिँ तपाईँ के महामन्त्रीको उम्मेद्वार हो दावेदार हो धेरै सञ्चार माध्यममा आइरहेको छ एकैमणि नै भने
8: होइन अब राजनीति गरिसकेपछि महामन्त्री हुनका लागि अयोग्यता त मसँग छैन त्यसो भएका कारण महामन्त्री हुन पनि सक्ने कुरालाई त अन्यथा भन्न सकिँदैन तथापि अहिले हामी पहिलो चरणको निर्वाचनमा नै केन्द्रित रहिराखेको अवस्थामा दोस्रो चरणको निर्वाचनको विषयलाई लिएर मैले धेरै बोलिरहनु पर्ने अवस्था भएन किनभने पहिलो त केन्द्रीय सदस्यको निर्वाचन टुङ्ग्याउनुपर्छ
7: अनि अहिलेको अवस्थामा चाहिँ केन्द्रीय सदस्यमा तपाईँको चाहिँ प्रमुख दावेदारी रहन्छ देशभरिबाट कति जति सदस्यहरू आउँछन् चितवनमा चाहिँ व्यवस्थापन कस्तो छ
8: लगभग चाहिँ 3500 माथि सदस्य चाहिँ महाधिवेशन प्रतिनिधिहरू रहने अराउन्ड चाहिँ 5000 छेउछाउ पुग्ने परिस्थिति छ र देशभरिबाट यो महाधिवेशनमा आउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको उपस्थितिको प्रक्रिया हेर्दा 1,00,000 भन्दा बढी संख्यामा उपस्थित हुने अवस्था जस्तो देखिन थालेको छ
7: 1,00,000 मान्छे चितवनले
8: त्यही किसिमको उपस्थिति होला जस्तो अनुमान गर्न सकिन्छ किनभने महाधिवेशनमा चाहिँ प्रतिनिधि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेताहरू चाहिँ देशभरिबाट आउने क्रमको ओहिरो चल्या छ यसले एउटा थप उत्साह पनि सिर्जना गरेको छ दोस्रो कुरा चितवनले कसरी धान्छ भन्ने अवस्था पनि सिर्जना भएको छ
7: होइन अहिलेसम्मको अवस्था हेर्दाखेरि के छ त्यहाँ आउने क्रम चाहिँ जारी छ होइन मान्छेहरूको चहलपहल बढिसकेको छ चितवनमा
8: मानिसहरू आउने क्रम जारी छ विभिन्न मानिसहरू कोही बसमा कोही आफ्नै निजी सवारी साधनमा कोही मोटरसाइकलमा आइरहनु भएको छ र आज चाहिँ दिनभरि बेलुकासम्ममा चाहिँ थुप्रै मानिसहरूको उपस्थित हुन्छ र यो क्रम भोलि पर्सिसम्म पनि रहन्छ
7: होइन अन्य पार्टीहरूका पनि शीर्ष नेताहरूलाई यहाँहरूले चाहिँ पत्राचार गर्नुभएको छ नेकपा एमालेबाट केपी शर्मा ओली कङ्ग्रेसबाट गगन थापाजीहरूदेखि लिएर हर्क साम्बाङ राईहरू उपस्थित हुनुहुन्छ के छ जानकारी
8: उपस्थित हुने नहुने उहाँहरूको कुरा हो तर हामीले निमन्त्रणा गरिसके पश्चात हामीलाई उहाँहरू उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने विश्वास छ
7: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन त्यहाँ तामझाम देखिएको छ निकै ठुलो खर्चमा पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा
8: खर्च ठुलो भन्दा पनि अब मिनिमम लागतको कुरा त आखिरी लाग्ने नै भयो तर महाधिवेशन चाहिँ बहुत उत्साहपूर्वक र यो देशको दूरागामी भविष्यलाई आत्मसात गर्दै यो देशको भाग्य भविष्य परिवर्तन गर्ने कोसे ढुङ्गा साबित गर्ने उद्देश्यका साथ र देशलाई नयाँ दिशा दिने प्रतिबद्धता जाहेर गर्दै चितवन घोषणा पत्र जारी हुन्छ।
7: तर जिल्ला अधिवेशनहरू प्रदेश अधिवेशनहरू जुन ढङ्गले केन्द्रबाट सर्कुलर थियो जुन ढङ्गले पार्टी सभापतिले चाहनु भएको थियो त्यस्तो रहन सकेन, प्रतिस्पर्धा व्यापक रह्यो, कतै मुक्का आनान्देखि लिएर धेरै दृश्यहरू देखिए नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि।
8: होइन, ती सामान्य छिटफुट घटनाहरू हेर्नुहोस्, समुद्रमा सानातिना थालहरू आउन सक्छन्, त्यसलाई हामीले धेरै अन्यथा भन्नु हुँदैन, तर समग्रतामा चाहिँ जिल्ला प्रदेश र पालिकाका अधिवेशनहरू सुखद नै रहेका हुन्। छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको सानातिना छालहरूको रूपमा बुझ्नुपर्छ।
7: होइन, हुन त अब कोही नेपाली कङ्ग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राजसभामा आइसकेपछि धोइपखाली मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो।
8: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इँटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ। त्यसैले मानिस तिनै भए पनि तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङभित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ। राजसपा भनेको परिवर्तित राजनीतिक शक्ति हो, परिवर्तित मानसिकता बिना राजसपामा रहन सक्दैन।
7: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
8: रवि लामिछानेज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्ज हुनुभएको।
7: होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छाडकाट त्यस्तो केही छैन सभापति?
8: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
7: होइन, के
8: सिङ्गो मुलुकले नै आज
7: रविवारी दिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ, के छ त्यसको अवस्था?
8: मैले त कल्पना गरेका छैन,
7: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धामा।
8: अहिलेसम्म सुनेको पनि छैन,
7: उहाँ निर्विकल्प
8: चुनिन्छ भन्ने जस्तो पनि लाग्दैन।
7: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन, होइन?
8: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै रवि लामिछानेकै सिद्धान्त विचार दृष्टिकोणको उपजको रूपमा हो नि त। नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, तीन वर्षमा दुई तिहाई जनमत एउटा कुनै सिमको नभाँचिकन, कुनै एउटा चाहिँ रेलिङ नतोडिकन, कुनै एउटा व्यक्तिको रगतामे नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन। त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई भन्नुहोस् त?
7: वक्ता हुनुहुन्छ, कानुनको जानकार पनि हो, नेपालको लामो समयसम्म वकालत पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी प्रोबेबिलिटी सम्भाव्यताको हिसाबले, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
8: प्रतिस्पर्धै हुँदैन, ती दुईटा मानसिकता छुट। होइन होइन, सुन्नुहोस्, चाहिँ तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा दुईटा ढुङ्गा ढुङ्गाहरू बिचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो ढुङ्गा छुट्टै हो नि त। त्यसो भएकाले एउटै गुण रवि लामिछाने र बालेन शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ, एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ। त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन।
7: यसको मतलब अहिले बालेनजी ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर बनिसक्नु भएको छ, होइन?
8: त्यसो नभनौ, यी एक अर्काका परिपूरक हुन्, यी दुईजना सिङ्गल हुँदा एक एक होला, तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति। पार्टी हो
7: होइन राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ त्यसले चाहिँ नेपाली जनता र देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट
8: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निकुल गर्छ दोस्रो राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ विचार के रहेछ दृष्टिकोण के रहेछ यो टुङ्गोमा पुग्छ तेस्रो कुरा पुराना राजनीतिक शक्तिहरूले कहिले कसैले राजा भन्ने कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन् डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा सुरुवात भएको हुन्छ नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ
7: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन् जुन किसिमको भरोसा गरेका छन् फागुन 21 को निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढङ्गले सम्बोधन गर्न किन सकिरहेको छ
8: समग्र नागरिकको भावना सम्बोधनको क्रम सुरु भएको छ यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत चाहिँ विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ
7: होइन पार्टीले पो सरकार चलाउने होला नि त एकमणि नेपालीजी सरकार त बेलगाम छ नि त अहिले देख्नु भएन
8: होइन अब यसलाई धेरै बेलगाम पनि नभनौ तथापि अहिले महाधिवेशनको सङ्घारमा रहेका कारण यही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला तर यो
7: हात खुट्टा भाँच्नेदेखि लिएर चाहिँ तिनजनाले हो त्यस बनाउने पिएमएचएम र आइएमदेखि लिएर नेपालले भारतको सीमा मिच्या छ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त यसको भोलिको भविष्य होइन भोलिको कार्य दिशालाई त निकै ठुलो प्रभाव पारेको छ नि त यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि त
8: त्यही त समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धिको यात्रामा अगाडि बढेको महसुस हुन्छ
7: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले यसलाई त अलिकति नियमसँगत नियमन त गर्नुपर्ने होला नि त होइन सबै कुराहरूलाई विषयवस्तुहरूलाई
8: होइन एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानुन विधि नियम पद्धति सबैका लागि समान हुन्छन् सबैका लागि समान व्यवहार लागू हुन्छ सरकारमा रहेको व्यक्ति ठुलो सानो तल माथि सबैले विधि नियम कानुन पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनु पनि पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ
7: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहनु
8: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढाउँ यही सन्देश दिन
7: चाहन्छु
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
10: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
11: ।
1: यो नेपाली रेडियो नेटवर्क।
2: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: डिशोम फाइबरनेट।
11: यतिकै हाम्रो बेसमा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी मया प्रकाश भट्टजी हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: हेलो,
11: नमस्कार, गुड मर्निङ मया प्रकाश भट्टजी। गुड मर्निङ। कस्तो छ धनगढीको टेम्परेचर? गर्मी छ होइन धेरै?
12: मौसमले अलिकति त्यस्तै गरिरहेको छ।
11: होइन, अब धनगढीमा धेरै गर्मी छ तर पर्यटनको क्षेत्रमा चाहिँ गर्मागर्मी सुरु भएन क्या? अझै पनि पर्यटन चिसिएकै छ यस्तो गर्मीमा पनि, किन?
12: अब पर्यटनको कुरो कस्तो भने, यो सुदूरपश्चिम वास्तवमै पर्यटकको लागि चाहिँ महत्त्वपूर्ण, हाम्रो देशभरिकै महत्त्वपूर्ण गन्तव्य हो।
11: भर्जिन ल्यान्ड काहीँ कतै छ भने अहिले सुदूरपश्चिममा छ क्या पर्यटनको क्षेत्रमा? भर्जिन ल्यान्ड नै सुदूरपश्चिममा छ होइन, तर त्यो एकदमै चिसिएको छ क्या त्यो?
12: हजुर, मैले यसलाई पुष्टि गर्ने आधारहरू, जस्तो हाम्रो अब सिमसार क्षेत्र, घोडाघोडी तालदेखि लिएर महत्त्वपूर्ण सिमसार क्षेत्रहरू छ, हाम्रो राष्ट्रिय निकुञ्जहरू 3-4 राष्ट्रिय निकुञ्जहरू देशित जोडिएको छ, अपिसैपाल हिमाल जस्तो महत्त्वपूर्ण हिमालहरू त्यो क्षेत्रतिर जोडिएको छन्, र नवदुर्गा भगवतीको 7 sisters भनेर 7 बहिनीकै वासस्थान भएको, 5 राष्ट्रिय शिवधामहरू भएको, भारतको महत्त्वपूर्ण यो धार्मिक स्थलहरू, पर्यटन स्थलहरू हाम्रो बर्डरसित जोडिएको, र अझ उत्तराञ्चलको र युपीको पपुलेसन पनि हामी लागि महत्त्वपूर्ण पर्यटनको आधार हो। त्यस्तै कैलाश मानसरोवरको गेटवेको रूपमा र एसियन हाइवेको एन्ट्री पोइन्टको रूपमा पनि सुदूरपश्चिमलाई हेरिरहेको हुनाले सुदूरपश्चिममा पर्यटनको राम्रो सम्भावना भएको क्षेत्र, र ती आधारहरूले पनि त्यसलाई पुष्टि गर्छ।
11: होइन, पर्यटनको त राम्रो क्षेत्र छ होइन, तर पर्यटनका लागि जुन किसिमका एक्सर्साइजहरू हुनुपर्ने हो, राज्यको नजर त्यहाँसम्म पुगेका छ? अहिले त प्रदेश सरकारहरू छन्, स्थानीय सरकारहरू छन्, तपाईँहरू पनि लामो समयदेखि पर्यटनकै क्षेत्रमा लाग्नु भएको छ, तर नजर चाहिँ किन पुग्न सकेको छैन त्यहाँसम्म?
12: होइन, त्यसको अलिकति कस्तो छ भने, जस्तो प्रदेश सरकारहरूको पनि अब यो खासै टुरिज्ममा त्यति अनुभव भएको विज्ञहरू पनि प्रदेश सरकारसित नभएको, र पर्यटन मन्त्रालय हाम्रो वन मन्त्रालयकै मार्फतमा जोडिया हुनाले पनि अलिकति ओझेलमा पढेको छ। र फेरि कस्तो भने, यहाँको प्रदेश सरकारहरूको केसमा स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ, स्थानीय निकायले केही काम गरेको देखिन्छ। प्रदेश सरकारले पनि अब धेरै थोरै लगानी गरेको छ, तर बढी जस्तो अब यो धार्मिक क्षेत्र पनि भएको हुनाले अलिक मन्दिरहरूतिर पर्यटन प्रदेश सरकारको लगानीहरू अलिकति बढी भएको देखिन्छ। तर मेजर अब जस्तो पर्यटकको लागि चाहिँ चाहिने आधारभूत कुराहरू भनौँ, जस्तो 2010 2020 10 अभियानमा हामीले सुदूरपश्चिमको निजी क्षेत्रले पर्यटन प्रवर्धन गर्ने र पर्यटनका सम्भावनाहरू उजागर गर्ने, मार्केटिङ गर्ने र यो गन्तव्यहरू पहिचान गर्ने काम 10 अभियान अन्तर्गत हामीले गऱ्यौँ, र 2020 अब यसलाई व्यवसायीकरण गर्नुपर्छ र पर्यटनबाट आय आर्जन गरेर धेरै थोरै भए पनि अब गरिबी न्यूनीकरणमा पनि यसको महत्त्वपूर्ण रोल हुने हुनाले हामीले व्यावसायिक पर्यटनको रूपमा जानुपर्छ भन्ने चाहिँ यी आधारहरूले देखाइरहेको छ। हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौँ न, सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गऱ्यौँ, जहाँ सुदूरपश्चिम भनेर अभियान चालु गरियो, सुदूरपश्चिमको आवाज पर्यटनको विकास भनेर यो आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ भन्ने आवाजहरू चाहिँ हामीले उजागर गऱ्यौँ, र अहिले अब हाम्रो स्थानीय धनगढी उपमहानगरपालिकाबाटै सुरुवाती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौँ भन्ने अभियान अन्तर्गत पनि सुदूरपश्चिमलाई चिनाउने कुरोहरू चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो। र खास गरेर पर्यटकहरूको लागि चाहिने आधारहरू भनेको, जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरू भयो, यातायातको कुराहरू भयो, हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौँ कि सक्दैनौँ भन्ने सुरक्षाको कुराहरू भयो, र गन्तव्य पहिचानको कुराहरू भयो, यी कुराहरूमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरू हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यावसायिक गर्नुपर्छ, मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्त्वपूर्ण कडी भनेको, अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू, जस्तो पर्यटन प्रवर्धनमा, बजारीकरणमा, यो अनुसन्धान अध्ययनमा, अब यसको पूर्वाधारको विकासमा सहकार्यमा गर्नुको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनुको लागि महत्त्वपूर्ण कडी भनेको, हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ, त्यो पर्यटन बोर्डले यी कामहरू, जस्तो समन्वयको कामहरू, सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि, राज्य चाहिँ संघीयतामा गइसकेपछि पनि उसले अब हाम्रो संघीयता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने हेजमहरूको गरेको देखिँदैन र सामान्य सेवाको लागि भनौँ, सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै धाउनुपर्ने अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने, स्रोतको पनि सदुपयोग नहुने र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
11: होइन, प्रदेश सरकार पनि पर्यटनका क्षेत्रमा त सुतेकै छ नि होइन, त्यहाँ सुदूरपश्चिममा
12: होइन, प्रदेश सरकारले पनि भने नि मैले आफ्नो
11: बिउजिया छैन, अझै त्यो बिउजिनु सकेका छैन पर्यटनको क्षेत्रमा, त्यहाँ त धेरै ल्यान्डहरू छन् होइन, खप्तरदेखि लिएर रामालसुनदेखि लिएर बढी मालिकादेखि लिएर होइन निङ्ला सैनी शैलेश्वरी बढी केदार महत्त्वपूर्ण पर्यटक स्थलहरू छन् नि त, घोडाघोडीदेखि लिएर कर्णालीसम्म होइन।
12: प्रदेश सरकारले पनि हाम्रो आधिकारिक गन्तव्यहरू यी हुन् भन्ने किसिमको चाहिँ आफ्नो अवनत्व लिएर गन्तव्यहरू पहिचान गरेर गन्तव्यको जिम्मा लिएर हाम्रा यी गन्तव्य हुन् त यसमा भिजिटरहरू जानुपर्छ भन्ने खालको चाहिँ एउटा आधिकारिक गन्तव्यहरू चाहिँ अहिलेसम्म आइडेन्टिटी गरिसकेको अवस्था मैले देखिनँ।
11: अब तपाईँले लामो समयदेखि जुन किसिमको चाहिँ अब अहिलेको अवस्थामा के हो भने विश्वका धेरै यस्ता राष्ट्रहरू छन् जसले चाहिँ पर्यटनलाई समृद्ध बनाएर होइन पर्यटनलाई चाहिँ एकदमै महत्त्वका साथ अगाडि बढाएर चाहिँ विकास र समृद्धि गरेका उदाहरणहरू छन्। जस्तो अब सुदूरपश्चिमको कुरा गर्ने हो भने हिमाल पहाड र तराई समिश्रित भूमि छ त्यहाँ चाहिँ होइन, यहाँलाई थाहा छ तराई, त्यसपछि माथि चढ्यो भने पहाड, पहाडभन्दा अझै अलिकति माथि जाने हो भने हिमाल, त्यहाँ तिनैवटा प्रकृतिले चाहिँ प्रदान दिएको एउटा क्षेत्र छ। तर त्यसलाई अब अझ प्रचार प्रसार गर्ने त्यतापट्टि चाहिँ बढीभन्दा बढी पर्यटकहरूलाई काठमाडौँबाट चाहिँ जस्तो कतिपय पोखरामा चाहिँ पर्यटन भरिएका हुन्छन्, भेटेटार लगायतका, धरान लगायतका, धनकुटा लगायतका ठाउँहरूमा पर्यटकहरू गइरहेका छन्, सुदूरपश्चिम केन्द्रित भएर चाहिँ पर्यटकहरू किन आउन मानिरहेका छैनन्, त्यहाँ चाहिँ के कुराको चाहिँ कमी छ अहिलेको अवस्थामा हेर्दा?
12: यसको महत्त्वपूर्ण आधार भने नि मैले पर्यटनलाई अब राष्ट्रिय लेभलमा अन्तर्राष्ट्रिय लेभलमा यो पर्यटनको यो बजारीकरण गर्नुको लागि जुन महत्त्वपूर्ण कार्य हाम्रो नेपाल टुरिज्म पर्यटन बोर्ड भन्ने हो, त्यो पर्यटन बोर्डको अफिसमा स्थापना गर्नुपर्छ भनेर लामो समयदेखि हामीले त्यहाँ एडभोकेसी गऱ्यौँ र योभन्दा पहिले पनि त्यो झन्डै 3-4 वर्ष अगाडि पनि तत्कालीन के अरे पर्यटन मन्त्रीजीले जबरजस्ती नै अब सुदूरपश्चिममा अफिस स्थापना गर्नुभयो, त्यो बेला पनि त्यो बेलाको सिओ र पर्यटन मन्त्रीजीको टसलको कारणले चाहिँ अफिस खोलेको अफिस चाहिँ 2 वर्षपछि बन्द गर्नुपर्ने अवस्था भयो। अहिले पनि त्यही अवस्था सिर्जना भइरहेको छ। गत वर्षको कार्यक्रममा नेपाल पर्यटन बोर्डसित हामीले म्याक्सिमम् रिक्वेस्ट गऱ्यौँ भने यो क्षेत्रको जनप्रतिनिधिहरूले, स्थानीय बुद्धिजीवीहरूले, यहाँहरू जस्तो जागरुक मिडियाहरू सबैको पहलमा चाहिँ अब अफिस चाहिँ स्थापना गर्नुपर्छ भन्ने किसिमले गत वर्षको कार्यक्रममा अब अहिले हामी देश संहितामा गइसकेपछि सबै प्रदेशमा एकैचोटि सम्भव हुँदैन र अर्को यो वर्ष चाहिँ हामी लुम्बिनीमा र धनगढीमा सुदूरपश्चिम प्रदेशमा अफिस गर्छौँ भनेर केही रकम पनि छुट्याएको छ र त्यो कार्यक्रम पनि राखेको छ। अब कहिले पनि अब यो अवस्था यस्तो छ भनेपछि अनि उहाँहरूलाई मैले पटक पटक रिक्वेस्ट गर्दा यहाँबाट हाम्रो निजी क्षेत्रको साथीहरूले प्रयास गर्दा उहाँहरूले पुछको समय हो, मैले तपाईँहरूको आर्थिक वर्षको आधा आधी भइसकेको छ, अहिलेसम्म पनि अफिस खोल्ने सुरसार छैन, किन अहिलेसम्म अफिस तपाईँहरूले पहल गर्नु भएको छैन भन्दा उहाँहरूले चाहिँ हामीलाई एउटा स्थानीय निकाय अथवा प्रदेश सरकारबाट निशुल्क भवन उपलब्ध गराइदिनु पऱ्यो, त्यसपछि हामी अफिस स्थापना गर्छौँ भन्ने कुरो आयो। त्यसपछि हामीले यो धनगढी उपमहानगरपालिकासँगलाई नै रिक्वेस्ट गरेर धनगढी उपमहानगरपालिकाले एउटा निशुल्क भवन पनि उहाँहरूले उपलब्ध गराउनु भयो र तत्कालीन नेपाल टुरिज्म बोर्डको सिओ, त्यहाँको बोर्ड मेम्बर, केही कर्मचारी साथीहरू आएर हामीले यो मार्गको पहिलो हप्तामा नगरपालिकासित एउटा सम्झौता पनि गऱ्यौँ, 5 वर्षको लागि नगरपालिकाले निशुल्क अफिस उपलब्ध गराइदिनेछ भनेर उहाँहरूले सम्झौता गरेर जानुभयो र हामी हप्ता 10 दिनभित्रै आएर अफिस खोल्छौँ भन्ने उहाँहरूले कमिटमेन्ट पनि गर्नुभयो। मैले त्यो बेला पनि उहाँहरूलाई त्यहाँ अब नजिकै स्थानीय चुनाव के अरे हाम्रो के अरे चुनाव आइरहेको छ, तपाईँहरू फेरि नआउने होला यताउति, यो चाहिँ समस्या हुन्छ भन्दा होइन हप्ता दिन त नभनौँ, हप्ता 10 दिन 15 दिन बिचमा चाहिँ हामी आउँछौँ भन्ने खालको प्रतिबद्ध पनि जनाउनु भयो। त्यसपछि अब अहिले झन्डै 4 महिना भइसक्यो, अब त आर्थिक वर्षको अन्त पनि भइसक्यो, अहिलेसम्म पनि उहाँहरूले आउने सुरसार देखाउनु भएको छैन र यो बिचबिचमा फेरि मैले अब त्यहाँको जिम्मेवार निकायहरूसित अथवा नेपाल पर्यटन बोर्डको जिम्मेवार साथीहरूसित रिक्वेस्ट गर्दा उहाँहरूले अब अलिकति कर्मचारीको समस्या देखाउनुहुन्छ, कर्मचारीले जानु मान्दा छैन, कर्मचारी जानु मान्दा छैन भनेर अब
11: राम्रो कामको सुरुवातका लागि अब होइन सुदूरपश्चिमको पर्यटनलाई चाहिँ अगाडि बढाउनका निम्ति काठमाडौँमा बसेर सुदूरपश्चिमको पर्यटनका विषयमा धेरै काम गर्न सकिँदैन नि त, त्यसमा त कर्मचारी अभावको कारण देखाएर चाहिँ यो त गैर जिम्मेवारपन हो नि त त्यसो भए त।
12: होइन होइन यही यही मैले मैले केन्द्र सरकारको मार्फत यही कुरो रिक्वेस्ट गर्नु यो हाम्रो नेपाल सरकारको संवृत्ति निकायहरूलाई पनि यही कुरो रिक्वेस्ट गर्नु खोजेको एउटा त स्वीकृति कार्यक्रमलाई चाहिँ कार्यान्वयन गर्नु नसक्नु त्यो कार्यालय प्रमुखको जिम्मेवारीभित्र पर्छ कि पर्दैन अर्को कुरो माथको कर्मचारीलाई चाहिँ फटाएको ठाउँमा पठाउनु नसक्नु उसको कसको जिम्मेवारी हुन्छ र अर्को कार्यालयले लिनुपर्ने प्रगति काम गर्ने कर्मचारी के अरे हाम्रो जुन वार्षिक एक्टिभिटिजहरू कार्यालयको प्रगति हुन्छ त्यो स्वीकृत कार्यक्रमलाई चाहिँ सञ्चालन गरेन र लिन सकेन भने कार्यालयले लक्ष्य प्राप्ति पनि गर्नु सक्दैन अब यी कुराहरूको जिम्मेवार को हुनुपर्ने अहिलेलाई चाहिँ मैले यही कुरो चाहिँ बहसमा ल्याउनु खोजेको हो
11: र अब चाहिँ तपाईँलाई सरकारप्रतिको आशा के छ अहिले त नयाँ सरकार पनि आएको छ होइन पर्यटनका क्षेत्रमा यो सरकारले चाहिँ चाल्न खोजेका कदमहरू त्यसपछि अब प्रदेश सरकारसँग त त्यति धेरै आशा छैन भन्ने खालकै स्थिति आयो होइन तब के भन्न चाहनुहुन्छ
12: होइन अहिलेलाई ठ्याक्क मैले चाहिँ पहिलो त यो एउटा विषय भनौँ हाम्रो धेरै लामो मेहनतदेखि हामीले यो परिसरमा गरेको यो आर्थिक वर्ष यो पर्यटन बोर्डको कार्यालय सुदूरपश्चिममा सामना गर्नको लागि अब यसमा निजी क्षेत्रले के पहल गर्ने अब यहाँहरू जस्तो अब सञ्चार माध्यमको यसमा के भूमिका हुन्छ यस क्षेत्रका आम नागरिकहरू र यस क्षेत्रबाट चाहिँ संघीय सरकारमा प्रतिनिधित्व गर्ने मान्यजीवहरूलाई र सबैलाई मैले पहिले यो पहल गरेर किनभने हाम्रो यो कार्यक्रम यो वर्ष यहाँ आउन सकेन भने अर्को वर्षको लागि पनि हामीले बजेटमा कार्यक्रमहरू राख्न सक्दैनौँ पैसा खर्च हुनु ठुलो कुरो होइन पैसा यो वर्ष खर्च नभए पनि यो कार्यालय चाहिँ यो वर्ष स्थापना हुनुको लागि सरकारवाला सबैले चाहिँ पहल गरिदिनुपर्ने भन्ने किसिमले मैले चाहिँ यहाँको एउटा यो महत्त्वपूर्ण र लोकप्रिय च्यानलबाट सम्बन्धित सबैलाई खास गरेर सङ्घीय सरकारको यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने मान्यजीहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु यसमा पहल गरेर यो कार्यालय चाहिँ सुदूरपश्चिममा स्थापना हुनु पऱ्यो भन्ने नम्बर एक मैले चाहिँ अनुरोध गर्छु र त्यस सँगसँगै अब सुदूरपश्चिमको ओभरअल डेभलपमेन्ट जस्तो यहाँ अब कृषिको राम्रो सम्भावना पर्यटनको राम्रो सम्भावना जल स्रोतको जडीबुटीको यो त हिमाल तराई पहाड मिलेको क्षेत्र भावनाले मेजर अब सुदूरपश्चिमको डेभलपमेन्टको बाधकको रूपमा चाहिँ मैले हामीले धेरै अगाडिदेखि निजी क्षेत्रको साथीहरूले चाहिँ तिनवटा कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छन् यसमा मेजर चाहिँ भारत र चाइनासितको कनेक्टिभिटी हाम्रो रोड एकमा पनि एक्सिज भएन आधिकारिक नाका भारतसित पनि छैन चाइनासित पनि छैन र अर्को हवाई कनेक्टिभिटी पनि भएन हामीले अब अन्तर्राष्ट्रिय लेभलको एयरपोर्ट बनाउने भन्ने किसिमको त्यत्रो पहल कदमी गरेर झन्नै 1.5 करोड रुपियाँ चाहिँ सुदूरपश्चिमबाट चन्दा उठाएर चाहिँ हामीले सङ्घीय सरकारको मन्त्रीजीहरूलाई दिएपछि यो प्रदेशको एयरपोर्टको काम सुरु भएको अहिलेसम्म पनि अब क्षेत्रीय एयरपोर्टसम्मको पनि हामीले सुविधा पाएको छैन यो तिनवटा कुरा जबसम्म चाहिँ सङ्घीय सरकारसितको हाम्रो अपेक्षा भनौँ यो तिनवटा कुरा जबसम्म जोडिँदैन तबसम्म सुदूरपश्चिम चाहिँ ऊ लाग्न सक्दैन यो सबै पर्यटनको सम्भावना भएको क्षेत्रमा यहाँहरूको पनि पहल कदमी चाहिँ रहनुपर्छ भन्ने खालको अनुरोध पनि गर्न चाहन्छु धन्यवाद
11: पर्यटन व्यवसाय मया प्रकाश भट्ट र विशेष गरी सुदूरपश्चिमको पर्यटनका विषयको बारेमा चाहिँ हामीले चर्चा परिचर्चा गरेका छौँ आदरणीय श्रोता हरेक क्षेत्रका देशका हरेक ठाउँका पर्यटनका क्षेत्रहरू पर्यापर्यटनका विषयहरू चाहिँ राज्यको ध्यान केन्द्रित हुनुपर्छ आकर्षित हुनुपर्छ पर्यापर्यटनलाई वृहत रूपमा चाहिँ अगाडि बढाउन सक्नुपर्दछ राज्य यसमा जवाबदेह बन्नुपर्छ विशेष गरी पर्यटन बोर्डको पनि यसमा जवाबदेहता हुनुपर्छ हामी निरन्तर रूपमा यिनै विषयमा खबरदारी र पहल र बहस गर्दै जानेछौँ अहिलेका लागि भने नेपाली बहसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार

0: को पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौं।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9542-82-000।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: It's a goal!
12: Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
13: हिमस्टार फर अ कम्प्लिट होम।
0: दमौली FM 94.2 समुदायको

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403044।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066656।

0: BFM 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9840611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
5: 9856343234।
1: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828880, 9800।

0: 15 10 45 39।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

చూస్తున్నాం దగ్గర. ఘాగ్రో ఠీక్ ఘాగ్రో కట్టారు.

0: छुट्दिइहाल्छ
1: हल्लेर आउने भने हल्लेर आउने भन्नु अर्का

0: DFM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना सूचना सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: DFM 94.2 समुदाय को आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
6: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
7: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
9: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
8: हो र कति खोजे पदमचोकमा पो रहेछ त
9: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
8: विवाह व्रतबन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोप

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सिद्धार्थ बैंक र क्यारे जन हेतरी जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-344।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।

0: FM 94.2 समुदाय को आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554495 र 9840611818
4: तयो कागज के मे छि वा
5: अ झिल्काई
4: के पर्सनल नम्बर ब्लक लै वदि
5: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
4: अनि बैंगरी
5: बैंगरी
4: अ
5: चढ चाहिँ तले लल्पर्दी
4: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब दक्या जोगिना
6: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
8: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
9: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
8: हो र कति खोजे पदमचोकमा पो रहेछ त
9: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
8: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9806673344
11: तपाईलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
8: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
12: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
10: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
12: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9805700700,
5: 9460404.

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली FM 94.2 समुदायको आ

0: कस्तो घाँस काट्नु नि झ्याउलायो नि मजा नि कस्तो अध्ययार हेर न लाउली दाइ आउनु भयो है आज त रुदी रमाइलो हुने भयो
1: के छ
0: नमस्ते लाउली दाइ
1: नमस्कार नमस्कार ओख नि सन्चै हौ
0: सन्चै छ
1: अनि तिमी त पाल हर कान्छी हैन
0: हो नि
1: यति राम्रो भइछ नि त ख गाला फुक्क भइछ नि त अनि के छ त गाउँतिर हालखबर
0: ठिकै छ आज हाम्रोमा रोदी छ आउनु है
1: हो र ल ल साइतैमा आ रहेछु म पनि ल छिछिट घाँस काटेर आऊ
0: है
1: ल ल ल नमस्कार है सबैलाई लाउरे समाज सन्चै हुनुहुन्छ सबैलाई नमस्कार

0: BFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: It's a goal!
4: Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: DFM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहो। फोन नम्बर 98560-60424, 98660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 3341।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: फेरि पनि त्यही सपना देख्यौ र? त्यति धेरै टाढा छ,
4: जानै पर्ने रे। फेरि फर्केर तिमीसँग बिहा पनि त गर्न पर्यो। माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन रे।

तेरो घरमा अनिष्ट हुने संकेत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंश नाश हुने देखिएको छ।

0: DFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन होस् नि?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुइ माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683। एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
12: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153।

0: FM 94.2 समुदायको आवाज।
1: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुप साइड पर्छ कि क्या हो मलाई?
2: टाढै हिँड्नु भएको दिदी।
1: होइन उही तलतिरसम्म, पछि भेट्छु ल।
3: ओहो बेना, चिक्कन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
4: होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिर हुन्छ होला।
3: ए आज जानुपर्ने, नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
4: कसो केटा जाने हो र? कसम त रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरे भेटौँला नि त माथि।
3: हस् भेना, माथि कविता दिदी घरमा है त,
4: आउनुहोस् है। हस् साली, हस् हस्।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा, केन्द्रीय समितिको बैठक बस्दै उदयपुरमा स्कूल बस दुर्घटना, 33 जना घाइते, 1 जनाको मृत्यु, रसुवा भन्सारका 13 कर्मचारी निलम्बित। आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 दीक्षान्त समारोह हुँदै नागढुङ्गा नौबिसे मलेखु सड़क खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन, कांग्रेस संसदीय दलको बैठक बस्दै। देशभर माग अनुसार रेबिज विरूद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना, खोप लगाउन जानेको संख्या बढ्दो। रातो मच्छिन्द्रनाथको भोटे जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा पनि सम्पन्न हुने। इजिप्टमा अमेरिका इरानी युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी, पाकिस्तान साउदी र टर्किएमा भेला हुने इजरायल र हिजबुल्ला समूह युद्ध विरामका लागि सहमत। र फिफा विश्वकपमा टर्की विरूद्ध पाराग्वेको जित, टर्की समूह चरणबाट बाहिरियो, ब्राजिलद्वारा हैटी 3 गोलले पराजित। आज राति नेदरल्याण्ड्स र स्वीडेन बीच खेल हुने।

0: नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं राजसपाको केन्द्रीय समितिको बैठक सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दैछ पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुर स्थित होटल सिमटीको बैठक हलमा दिउँसो 1 बजेका लागि बैठक बोलाइएको हो चितवनको भरतपुरमै असार 7 देखि 9 गतिसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि यो बैठक बस्न लागेको हो पार्टी महामन्त्री कविन्द्र बुर्लाको ढिका अनुसार यस बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने कार्यसूची तय गरेको छ भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द 17 चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ खामपानी छेक्ने छानोसहितको जर्मन ह्याङ्गरभित्र उद्घाटन कार्यक्रम हुने भएको छ मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ राजसपाले केन्द्रीय समितिको संख्या बढाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ केन्द्रीय सदस्य संख्या 158 बनाउने निर्णय गरिएको छ त्यस्तै पदाधिकारीमा सभापति 1 वरिष्ठ नेता 1 उपसभापति 3 1 महिला सहित त्यस्तै महामन्त्री 2 सहमहामन्त्री 5 1 महिला प्रवक्ता 1 सहप्रवक्ता 3 कोषाध्यक्ष 1 सहकोषाध्यक्ष 2 अनि 1 महिला अनिवार्य हुने जनाइएको छ भने महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने राजसपाले जनाएको छ राजसपामा 3,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कूल बस उदयपुरमा दुर्घटना हुँदा 33 घाइते भएका छन् भने 1 मृत्यु भएको छ B2X6438 नम्बरको बस आज बिहान 9 बजे उदयपुर कडी गाउँपालिका 7 अधेरी क्षेत्रमा दुर्घटनामा परेको हो बस सड़कबाट करिब 25 मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उतार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ प्रहरीले दुर्घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ नेकपाका नेता डाक्टर भीमरावलले मुलुकको परराष्ट्र नीति र कूटनीतिमा बाहिर देखिने कुराभन्दा भित्री संकेत र वास्तविक निर्णयहरूको ठूलो महत्व हुने बताउनु भएको छ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै नेता रावलले वर्तमान सरकार छिमेकी मुलुकहरूसँगको संवेदनशील कूटनीतिक मामिलामा लाचार र मौन देखिएको आरोप समेत लगाउनुभयो भारतले नेपाली चिया निर्यातमा लगाएको अघोषित अवरोध सुस्तामा भारतीय फौजको प्रवेश दार्चुलामा बिना अनुमति भारतीय सुरक्षाकर्मीले गरेको ड्रोन उडान तथा सीमा नाकाहरूमा 81 बढ़ाइएको कडाई सामान्य घटना नभएको उहाँको तर्क छ कूटनीतिमा जे देखाइन्छ त्यो हुँदैन जे हुन्छ त्यो देखाइँदैन भन्ने कुरा यी घटनाले प्रमाणित गर्छन् रावलले भन्नुभयो भारतीय पक्षका यी गतिविधिले दिएको गम्भीर संकेतलाई सरकारले तत्काल बुझ्नुपर्नेमा उहाँको जोड़ रहेको थियो नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको महाधिवेशनमा नेता प्रदीप केवालीलाई पठाउने भएको छ चितवनमा आइतबारदेखि शुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राजसपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो गरेको थियो यद्यपि उहाँ नजाने तय भएको एमालेका नेताहरूले जानकारी दिएका छन् एमालेबाट अध्यक्ष मात्र होइन पदाधिकारी तहका नेताको पनि सहभागिता नहुने निश्चित भएको छ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने बैठकमा दल नेता भीष्मराज आङदिम्बेका अनुसार सरकारका काम कारवाहीमाथि निगरानी बढ़ाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ मन्त्रालयगत संयोजकहरूले मन्त्री परिषदको निर्णय तथा सरकारको काम कारवाहीको नियमित निगरानी मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् आजको बैठकमा संसदीय समितिका गतिविधि संसदमा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने भएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धी गुनासो, जोरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, जोरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 र व्हाट्सएप नम्बर 9851360603 कल गर्न सकिने जनाइएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज 5 दीक्षान्त समारोह गर्दैछ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर सुवीर सिंहका अनुसार यस वर्ष विभिन्न संकाय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल 2193 विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन्। दीक्षित हुनेमा स्नातक तहका 1836 जना, स्नाकोत्तर तहका 327 र विद्यावारिधि तहका 30 जना, उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति रहेका छन्। रजिस्ट्रार प्राध्यापक डाक्टर सिंहका अनुसार 5 दीक्षान्त समारोहमा कृषि संकायतर्फ कृषि स्नातकमा 1372, स्नाकोत्तरमा 212 र विद्यावारिधितर्फ 19 योग्य भएका छन्। त्यस्तै पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातकमा 97, पशु चिकित्सा स्नाकोत्तरमा 51 र पशु चिकित्सा पशु विज्ञान विद्यावारिधिमा 23 जना दीक्षित हुँदैछन्। ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 बजेपछि देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्धारा, लगन, खेल, कुमारी पार्टी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। देशभर मागअनुसार रेबिज विरूद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको छ। कुकुर, बाँदर, बिरालो लगायतका जनावरले टोकेर खोप लगाउन जानेको संख्या बढेको छ। स्वास्थ्य मन्त्रालयले 1 हप्ताभित्र 4,500 भाइरल खोप आउने र आगामी आर्थिक वर्षमा अभाव हुन नदिने जनाएको छ। देशभर माग अनुसार रेबिज विरूद्धको भ्याक्सिन आपूर्ति हुन सकेको छैन। माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको हो। जिल्ला अस्पताल धादिङका प्रमुख डाक्टर नवीन महासेठले सरकारले माग अनुसार भ्याक्सिन उपलब्ध नगराएपछि सस्ताबाट भ्याक्सिन किनेर जो गर्न बाध्य भएको बताउनुभयो। पृथ्वी राजमार्गको नागढुङ्गा 900 मलेखु सड़क खण्डमा मनसुन जन्य विपद र पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्काल सड़क खुलाउन द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ। सड़क विभाग तथा सम्बद्ध आयोजनाले झ्यापली खोला, चारखिला, सत्किला, कमेरे भीर, चिराउली पुल, जारेखेत, चालिसे र परेवा भीर लगायतका क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ। आयोजनाले विपदको समयमा यात्रु तथा स्थानीयले सिधै सम्पर्क गर्न सक्ने गरी बुलेटिन जारी गर्दै आवासीय इन्जिनियरदेखि मेसिन अपरेटरसम्मको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 3000 20 वर्षभरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन् इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ता बीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ यसअघि हिजो अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान साउदी अरब टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाइएको छ त्यस्तै इजरायल र हिजबुल्लासम्म युद्ध विरामका लागि सहमत भएका छन् अमेरिका र इरान बीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच दुई पक्षबीच हिजो सहमति भएको हो एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिजबुल्लासम्म युद्ध विराम गर्न सहमत भएको बताएका छन् तर इजरायलका एक सैनिक प्रवक्ताले भने युद्ध विराम कार्यान्वयनमा रहेको तर आदेश पाएसेनाले पुनः सैन्य कार्यवाही गर्ने प्रतिक्रिया जनाएका छन् लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा 47 जनाको ज्यान गएको बताएको छ गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिजबुल्लाले इजरायलमा रकेट आक्रमण गरेको थियो त्यसपछि मार्चको शुरूआतमा इजरायल अमेरिका र इरान बीचको युद्धमा लेबनान पनि तानिएको थियो अब खेल खबर फिफा विश्वकप 2026 सम्म डीको खेलमा पाराग्वेसँग 1-0 पराजित हुँदा टर्कीको विश्वकप यात्रा टुङ्गिएको छ लगातार दोस्रो हारपछि टर्की विश्वकपको सम्म चरणबाटै बाहिरिएको छ त्यस्तै फिफा विश्वकप रुबलमा ब्राजिलले हैटीलाई 3 गोलले हराएको छ ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गोल गरेको हो दोस्रो हाफमा पनि थप गोल हुन सकेन पाँचपटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो हैटीलाई हराइसकै समसीको शीर्ष स्थानमा पुगेको ब्राजिलको 2 खेलमा 4 अङ्क भएको छ त्यस्तै आज राति नेपाली समयअनुसार पाउने 11 बजे नेदरल्याण्ड्स र स्वीडेन बीच खेल हुँदैछ आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हराएको छ मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल नै निर्णायक बनेको छ मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 मिनटमै गोल गरेका छन् जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा केन्द्रीय समितिको बैठक बस्दै उदयपुरमा स्कूल बस दुर्घटना 33 जना घाइते 1 जनाको मृत्यु रसुवा भन्सारका 13 कर्मचारी निलम्बित मुस्ताङमा जाँचबाँच प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको 5 औं दीक्षान्त समारोह हुँदै काँग्रेस संसदीय दलको बैठक बस्दै नागडुङ्गा 900 मलेखु सड़क खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन देशभर माग अनुसार रेबिज विरूद्धको खोप आपूर्ति हुन नसक्दा अभाव सिर्जना खोप लगाउन जानेको संख्या बढ्दो रातो मच्छिन्द्र नाथको भोटो जात्रा आज हुँदै भोटो देखाइसकै यस वर्षको रथयात्रा सम्पन्न हुने इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी पाकिस्तान साउदी र टर्की भेला हुने

0: बाटैको साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै एकपछि नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना युआरएल चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 9827848448, 9846554595 र 9846011818।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065563715 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको

0: मूर्तिमान म्युजिक प्रालीको गौरवमय प्रस्तुति लोक गायक अन्जान कार्कीको फेरि बिल्कुलै आफ्नो जीवन कहानीसँग समर्पित
1: तेस्रो एकल गीति संग्रह
0: जति सक्छौ रुवाऊ भगवान
1: सीआर बेटी 01600033636 पीआर बेटी 6054044
0: र युटीएल 77326009
1: रोय तथा शब्द सुर अन्जान कार्की व्यवस्थापक मोहन बिरही शिरपाली।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9508500700,
1: 9846040304।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: मैले देखो सम्झना
9: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
12: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
13: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
13: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805414437।
13: ब्यास 3 प्रशासन चोक, दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही म मचाउनु, नखाऊ त्यही म मचाउनु। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98563434।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उप

0: उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ

0: मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
2: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समिच्यो चोदाक्यामे बौदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
6: खै खै बौ कोइ लोटरी भर्दिलुवा
7: आङी समिच्यो लोटरी पर्दिउ छाम्तै गुदि
6: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
8: सतर्कता न ठगदिब त क्या बचेन।
9: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
10: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
11: बिहे त आटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: दिदी, मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
1: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
5: दमौली FM 94.2, समुदायको आवाज।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: BFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98412-0740।
3: दमौली FM 94.2, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। त्रिवेणी कृषि विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरण विवाद चाँडै टुङ्गिने प्रक्रिया शुरू। सरकारको काममाथि कंग्रेसको प्रारम्भिक समीक्षा। घोषणा गरेको काम समेत गर्न नसकेको महामन्त्री पौडेलको टिप्पणी। भवन निर्माणमा विकृति रोक्न सरकारको नयाँ नियम। नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक फरक हुनुपर्ने। विदेश पठाएका नेपाली श्रमिकको म्यान पावरले नै अनिवार्य अनुगमन गर्नुपर्ने। श्रमिकको समस्या सल्टाउने जिम्मेवारी म्यान पावरकै हुने। देशका विभिन्न भागमा मनसून सक्रिय। आज कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी। सड़क भाँसिने क्रम नरोकिएपछि मेची राजमार्गमा राति गाडी चलाउन प्रतिबन्ध। पृथ्वी राजमार्ग खुल्ला राख्न टोली खटाइयो। युद्ध विरामको भोलिपल्ट लेबनानमा इजरायली आक्रमण। 5 जनाको मृत्यु। जापानको भिजा शुल्क 5 गुणाले वृद्धि। आउँदो जुलाईदेखि लागू हुने। र हाइटी र टर्कीको विश्वकप यात्रामा पूर्ण विराम। आज राति स्वीडेन र नेदरल्याण्ड्स तथा जर्मनी र आइभरी कोष्ट भेट्दै।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। विश्वविद्यालय बीचको सम्पत्ति विवादको काम चाँडै टुङ्गिने सम्बन्धी खबरबाट। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच लामो समयदेखि मिल्न नसकेको सम्पत्ति हस्तान्तरणको काम अब चाँडै टुङ्गिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुवै विश्वविद्यालय बीच सम्पत्ति बुझाउने प्रक्रिया अगाडि बढ़िसकेको जानकारी दिनुभएको हो। चितवनमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले अरू विश्वविद्यालयसँग पनि आवश्यक सहकार्य भइरहेकाले यो काम चाँडै पूरा हुने बताउनु भएको छ। मन्त्री पोखरेलले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई देशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकार लागि परेको बताउनु भएको छ। यसका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान र नयाँ प्रविधिका काममा सरकारले निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले वर्तमान सरकारका काम कार्यवाहीको शुरूआती मूल्यांकन शुरू गरेको छ। आज बसेको कंग्रेस संसदीय दलको बैठकमा संसदमा जनजीविकाका सवाल र राष्ट्रिय मुद्दाहरूलाई कसरी जोड़दार रूपमा उठाउने भन्नेबारे छलफल भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले कंग्रेसले प्रतिपक्षमा बसेर सरकारका काम कमी कमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको बताउनु भएको छ। सरकारको 100 दिन पुग्ने लाग्दा कंग्रेस सांसदहरूले विषयगत मन्त्रालयका कामको अध्ययन गरिरहेको उहाँको भनाइ छ। महामन्त्री पौडेलले सरकारले 100 दिनमा 100 काम गर्ने घोषणा गरे पनि धेरै जसो योजनाहरू छलफलमै नआएको भन्दै सरकारका गतिविधिमाथि पार्टीले नजिकबाट हेरिरहेको उल्लेख गर्नुभएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक चितवनमा शुरू भएको छ। आज दिउँसो भरतपुरमा बैठक बसेको हो। पार्टी महाधिवेशनको पूर्व सन्ध्यामा बसेको केन्द्रीय समिति बैठकमा विभिन्न विषयमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन, विधान संशोधन लगायत विषयमा छलफल गरिने महामन्त्री कविन्द्र बुर्ला कोटीले जानकारी दिनुभएको छ। घर वा भवनको नक्सा पास गर्ने र निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने प्राविधिक अब एउटै व्यक्ति हुन नपाउने भएका छन्। भवन निर्माणलाई सुरक्षित र गुणस्तरीय बनाउन तथा हुन सक्ने जोखिम कम गर्न सरकारले यस्तो नयाँ नियम ल्याएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई परिपत्र गर्दै यो व्यवस्था तुरन्त लागू गर्न निर्देशन दिएको छ। शहरी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र भवन निर्माण व्यवस्था सुदृढ करण समितिको बैठकले भवन निर्माण क्षेत्रमा देखिएका विकृति सुधार गर्न यस्तो निर्णय गरिएको जनाएको छ। नयाँ नियम अनुसार अब स्थानीय तहमा नक्सा जाँच्ने प्राविधिक र भवन बनिसकेपछि स्थलगत अनुगमन गरी प्रमाणपत्र दिने प्राविधिक फरक फरक हुनुपर्नेछ। विदेशमा रहेका नेपाली श्रमिकहरूले सम्झौता अनुसारको तलब र सुविधा नपाएको गुनासो गरेपछि सरकारले नयाँ नियम ल्याएको छ। वैदेशिक रोजगार विभागले सबै म्यान पावर कम्पनीहरूलाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था बुझ्न र नियमित अनुगमन गर्न निर्देशन दिएको हो। अबदेखि प्रत्येक म्यान पावरले आफूले पठाएका कामदारहरूसँग महिनामा कम्तीमा 5-10 जनासँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको तलब, बस्ने ठाउँ र कामको अवस्थाबारे जानकारी लिनुपर्नेछ। सम्झौता अनुसारको काम र सेवा नपाएको पाइएमा म्यान पावरले सम्बन्धित विदेशी कम्पनीसँग कुरा गरेर समस्या सल्टाउनुपर्नेछ। यसरी बुझिएको श्रमिकहरूको विवरण प्रत्येक 3 महिनामा वैदेशिक रोजगार विभागमा बुझाउनुपर्ने नियम बनाइएको छ। यसका साथै कामदारलाई विदेश पठाउन अघि त्यहाँको कानून, सेवा सुविधा र गुनासो गर्ने तरिकाको स्पष्ट जानकारी लिनुपर्नेछ। विदेशमा नेपाली कामदार समस्यामा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी र क्षतिपूर्तिको व्यवस्था पनि सम्बन्धित म्यान पावरले नै लिनुपर्ने व्यवस्था विभागले गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालमा मनसुन भित्रिएसँगै विभिन्न भागमा भारी वर्षा र बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। कोशी र गण्डकीका केही ठाउँमा भारी वर्षाको चेतावनी दिए पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने अझै केही दिन तातो हावा चल्ने अनुमान छ। वर्षाका कारण सुनसरी र मोरङका ससाना खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम बढ़ेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका साना नदीहरूमा पनि पानीको बहाव अचानक बढ़न सक्ने जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै महाशाखाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सावधानीपूर्वक आवत जावत गर्न सचेत गराएको छ। यता निरन्तरको वर्षाले सड़क भाँसिने र पहिरो जाने क्रम बढेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। इलामको राजदुवाली भन्ज्याङ खण्डमा सड़क भाँसिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स र अति आवश्यक गाड़ीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन्। यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 900 मलेखु खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ। झ्यापले खोला र परेवा भीर सहित पहिरोको जोखिम भएका ठाउँहरूमा स्काभेटरहरू तयारी अवस्थामा राखिएका छन्। सड़क अवरुद्ध भएमा सिधै सम्पर्क गर्न आयोजनाले कर्मचारीहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ। सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि खुला दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट व्यावसायिक कार्य योजना सहित आवेदन मागेको हो। इच्छुक आवेदकले सूचना प्रकाशन भएको 15 दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी आवेदन बुझाउनु पर्नेछ। यस सम्बन्धी विस्तृत विवरण मन्त्रालय र अस्पतालको वेबसाइटमा राखिएको छ। मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले धादिङको आदमघाटबाट पुनः पक्राउ गरेको छ। डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जेएनजी आन्दोलनका क्रममा जेलबाट भागेका रुद्र मोक्तान 5,80,000 रूपियाँ भन्दा बढ़ी नगद सहित पक्राउ परेका हुन्। मकवानपुरको कैलाश गाउँपालिकामा भएको 6,00,000 रूपियाँ चोरीको घटनामा मोक्तानको समूह संलग्न रहेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो। मोक्तान सहित अन्य दुईजनालाई 2 मोटरसाइकल र चोरीको रकम सहित नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: इजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रीमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: छ वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। एक दिन अघि मात्रै नयाँ युद्ध विरामको घोषणा गरिए पनि लेबनानमा इजरायली सेनाले पुनः हवाई र स्थल आक्रमण शुरू गरेको छ। अमेरिका र कतारको मध्यस्थतामा सहमति भएको केही घण्टामै इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा बमबारी गर्दा 5 जनाको मृत्यु भएको छ। लेबनानको सरकारी संचार माध्यमका अनुसार मध्यरातीदेखि आज बिहानसम्म नाबाती सहित 1 दर्जन भन्दा बढ़ी ठाउँमा इजरायलले हवाई आक्रमण र गोलाबारी गरेको हो। यसअघि हिजो मात्रै भएका विभिन्न आक्रमणमा 47 जनाको मृत्यु भएको थियो। जापान सरकारले आउँदो जुलाई महिनादेखि लागू हुने गरी विदेशी नागरिकका लागि भिजा शुल्क 5 गुणाले बढ़ाएको विदेशको अर्को खबर छ। जापानका विदेश मन्त्री मोटेगी तोशी मित्सुले सन् 1978 पछि पहिलो पटक भिजा शुल्क बढ़ाइएको बताएका छन्। नयाँ व्यवस्था अनुसार अब एकल प्रवेश भिजा शुल्क 3,000 येनबाट बढ़ेर 15,000 येन पुग्नेछ भने बहुप्रवेश भिजा शुल्क 6,000बाट बढ़ेर 30,000 येन पुग्नेछ। जापानमा बढ़दो महँगी र जापानी मुद्रा येनको मूल्य कमजोर हुँदै गएकाले शुल्क बढ़ाउनु परेको त्यहाँको सरकारले जनाएको छ। अन्त्यमा एउटा खेल खबर। जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा हैटी र टर्कीको विश्वकप यात्रामा पूर्ण विराम लागेको छ। ब्राजिलले हैटीलाई 3-0 फराकिलो गोल अन्तरले हराउँदै विश्वकपमा पहिलो जित दर्ता गरेको छ। अर्को खेलमा पाराग्वेसँग 1-0 गोल अन्तरले पराजित भएसँगै टर्कीको पनि विश्वकप यात्रा समाप्त भएको छ। विश्वकपमा आज राति विभिन्न बलिया टोलीहरू आम्ने सामने हुँदैछन्। आज राति 11:15 स्वीडेन र नेदरल्याण्डस बीच भिडन्त हुनेछ। यस्तै समूहको शीर्ष स्थान का लागि राति 12:45 जर्मनी र आइभरी कोस्ट मैदान उत्रनेछन्। भोलि बिहान भने इक्वेडर र कुराकाउ तथा ट्युनिसिया र जापान बीच खेल हुने खेल तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। त्रिवीर कृषि विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरण विवाद चाँडै टुङ्गिने प्रक्रिया शुरू। सरकारको काममाथि कंग्रेसको प्रारम्भिक समीक्षा। घोषणा गरेको काम समेत गर्न नसकेको महामन्त्री पौडेलको टिप्पणी। भवन निर्माणमा विकृति रोक्न सरकारको नयाँ नियम। नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक फरक हुनुपर्ने। विदेश पठाएका नेपाली श्रमिकको म्यान पावरले नै अनिवार्य अनुगमन गर्नुपर्ने। श्रमिकको समस्या सल्टाउने जिम्मेवारी म्यान पावरकै हुने। देशका विभिन्न भागमा मनसून सक्रिय। आज कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी। सड़क भाँसिने क्रम नरोकिएपछि मेची राजमार्गमा राति गाड़ी चलाउन प्रतिबन्ध। पृथ्वी राजमार्ग खुल्ला राख्न टोली खटाइयो। युद्ध विरामको भोलिपल्टी लेबनानमा इजरायली आक्रमण। 5 जनाको मृत्यु। जापानको भिजा शुल्क 5 गुणाले वृद्धि। आउँदो जुलाईदेखि लागू हुने। र हाइटी र टर्कीको विश्वकप यात्रामा पूर्ण विराम। आज राति स्वीडेन र नेदरल्याण्डस तथा जर्मनी र आइभरी कोस्ट भिड्दै। हौस्तका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: दमोलिया FM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर

0: दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: FM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9805000700,
3: 9460404344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: अनि तयो कागज के मेछि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तले लल्पर्दि
0: चम लल्पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै बिषा आफै न बैंक देबिनी जानकारी पिल परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: मैले देखो सम्झना
5: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
5: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373444
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816664683
11: 9560443234
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजु भाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
14: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 37 39 31

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

खड्गा राज बस्ने आकाशले साथ रहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज रामी छापबाट यति बेला अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा साथ दिइरहनु भएको छ रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्जबाट तेह्रथुमबाट शारदा बास्कोथाले भने हामीलाई रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्ला सिमीकोटबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घुराईबाट दीपक पुन रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट हामीलाई मेनुका बुढाले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजोलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी शनिबारीय बसाईमा छौं र शनिबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आज पुराना लोकगीत गाउने बसाई हो र पुराना लोकगीत गाउने बसाईमा तपाईले फोन गर्नुहोला 98 68 39 40 मा। आज विशेष गरी रोल्पा गंगादेवमा बस्ने गंगादेव निवासी हाल चाहिँ देश बाहिर हुनुहुन्छ, रोमानिया हुनुहुन्छ, हैन महेश ओली रोल्पाली महेश ओली भनेर फेसबुकमा सर्च गर्नुभयो भने तपाईले उहाँलाई भेटाउन सक्नुहुन्छ। उहाँको आज जन्मदिन परेको छ। जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँको जन्मदिनको अवसरमा उहाँले दुईजना विजेताको लागि जसले राम्रो गीत गाउनुहुन्छ दुईजना विजेताको लागि पुरस्कारको व्यवस्था गर्नु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र दुईजना विजेताले पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ। पुरानो गीत गाउनुपर्नेछ, 2070 सालसम्मका गीतहरू गाउनुपर्नेछ। 2071 सालदेखि 82 83 सालसम्मका गीतहरू आज शनिबारीय बसाईमा गाउन पाइने छैन। यो कुरा म तपाईँलाई जानकारी गराए। पुराना गीत हामीले यताबाट पनि बजाउनेछौं, तपाईँले उताबाट पनि गाउनुपर्नेछ। जसले राम्रो गीत गाउनुहुन्छ ती मध्येबाट दुईजनालाई पुरस्कारको व्यवस्था महेश रोल्पाली महेश ओलीले गर्नु भएको छ। गंगादेव निवासी हुनुहुन्छ उहाँले। आज उहाँको जन्मदिन हो, जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौं। उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौं। लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौं यो लोकभाका तपाईँको लागि।

0: तिमी सागर मै हुन्छु गंगा जल बाँचौ जुनिभर राजु परियार र लक्ष्मी न्यूपानीको आवाजलाई यहाँबाट हामी समावेश गरेका हौ। आज रोलपाली महेश ओलीको जन्मदिनको अवसरमा पुरस्कारको व्यवस्था गर्नुभएको छ। तपाईँले राम्रो गीत गाउने साथीहरू मध्येबाट दुईजनाले पुरस्कार पाउनुहुन्छ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु 9868 60 39 40 मा। नमस्कार हजुर। नमस्ते, को बोल्नु भयो, कहाँबाट?
1: हजुर, म भावना मगर
0: प्युठा नमेलीबाट भावना मगर बोल्दै हुनुहुन्छ। के छ भावना जी, खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। लाउड स्पिकर बन्द गरेर बोल्नुहोस् ल। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ भावनाजीले?
1: मैले हो भने गीत
0: लगाउनुहोस्।
1: हुन्छ।
0: तपाईँले गीत गाउने बेला लाउड स्पिकर किन गर्नुहुन्छ? तपाईँको आवाज डब्बेर आइरहेछ। ल, सुरुबाट फेरि गाउनुहोस्। हुन्छ, प्रयासको लागि तपाईँलाई धन्यवाद। अन्तिमसम्म रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा भावना मगर आउनु भएको थियो अमेली प्युठानबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो 9868 60 39 40 अर्का सहभागी। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। यो कल हामी लिन सक्दैनौ। 9868 60 39 40 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
2: म धनकुटादेखि हो, सदीक्षा तामाङ।
0: सदीक्षा तामाङ धनकुटाबाट, धनकुटा कुन ठाउँबाट? ल ठिक छ, लाउड स्पिकर बन्द गर्नुहोला, अलि टाटो आवाजमा बोल्नु पर्यो है।
2: लाउड स्पिकर छैन, हल्का हावा चाहिँ चल्दैछ भन्नुपर्छ।
0: ल, कुन रेडियोबाट सुन्नुभयो हामीलाई धनकुटाबाट?
2: मैले लालीग्रासबाट सुनिरहेछु।
0: ल, आज कुन गीत गाउनुहुन्छ?
2: म एउटा चिठी लेख्न मन लाग्छ भन्ने गाउँछु नि।
0: लगाउनुहोस्।
2: पुरानो गाउँ बजियो फेरि बजियो फेरि त्यस्तो दिनलाई फेरि एउटा चिठी लेख्न मन लाग्छ जुन मायाले धरधारी रोयो उही मायालाई देख्न मन लाग्छ बलजियो फेरि बलजियो फेरि त्यस्तो दिनलाई फेरि एउटा चिठी लेख्न मन लाग्छ जन्मायाले भरधारी रोयो उही मायालाई देख्न मन लाग्छ
3: जन्मायाले घरधारी रोयो उई मायालाई देख्न मन लाग्छ
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अन्तिमसम्म रेडियो सुन्नुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा धनकुटाबाट आउनु भएको थियो साथी उहाँको नाम हो सदीक्षा पी मगर उहाँले एउटा चिठी लेख्न मन लाग्छ भन्ने गीत गाएर गइसक्नु भएको छ महेशोलीको जन्मदिनको अवसरमा उहाँले पुरस्कारको व्यवस्था गर्नुभएको छ दुईजना साथीले पुरस्कार पाउनुहुन्छ जन्मदिनको धेरै धेरै शुभकामना छ उहाँलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नु भएकोबाट पवित्र विश्व सुनसहरीबाट होइन के छ सुनसहरी रोल्पातिरको हालखबर त्यही त नि अघि त पानी परेको थियो त लिबाङतिर त ठिक छ अब नपरेकै राम्रो होइन कि परेको राम्रो दुइटै राम्रो होइन लाज के छ कुन गीत गाउनुहुन्छ पवित्रले
2: गीत
0: ल सुरु गर्नुहोस्

0: लागे तिमले यासो छो मैचारी सादै मेरो दुखो दुखो दुखो माया चाहिँदैन पापीको तिम्रो नाचो सुर्तालिन आऊ चारी की छोरी चारी की छोरी लाग्यो तिमले यो चोखो मन्जोरी सधैँ मेरो दुखो दुखो हो दुखो माया चाहिँदैन पापीको तिम्रो नाचो सुर्तालिन आऊ
1: सधैँ मेरो दुख्यो दिलको घाउ झुटो माया चाहिँदैन पापीको तिम्रो नासो फिर्ता लिन आऊ होइन के छ फिर्ता लिन आउनु भयो भने नासो फिर्ता दिन सक्नुहुन्छ त ल ठिक छ कार्यक्रममा आउनुभयो फेरिका बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते अब गीत सुन्ने पालो हो अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ 9868309040 मा फोन डायल गर्दै गर्नुहोला यो गीत तपाईँको लागि

0: Lagamos.
1: Y si me siento mal a París, nace todo. Con su luna, maya luz, y miles. Lloraba antes, lloraba la tarde. La que lloraba dal pita y gata. Dal pita y gata. A que volvió de la casa. La maya. Y sin forma. Sari la seco. Sos la luna. Maya luz. Kimine surabarki zuban sacheko
2: hajur yakine aaye
0: huncha prayas ko lagi tapailai dherai dherai dhanyabad feri feri ka basai ma aunu hola aile ko lagi tapailai bidai garchau namaste
2: namaste
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब विष्णु राजु परियार र बीमा कुमारी दुरा अनि बुद्धिराम शर्माको आवाजमा रहेको सुन्तला फूल खेल्दै आयो अब त बर्खा लाई गयो भन्ने गीत तपाईँको लागि राख्छौ अब त बर्खा पनि लाग्यो क्यारे त्यो भएर अब सुन्तला फुल्ने बेला पनि हो क्यारे त्यसैले सुन्तला फूल खेल्दै आयो अब त बर्खा लाई गयो यो गीत तपाईँको लागि

0: सुन्तला फूल खेल्दै आयो, अब त बरिखा लागिगयो। राजु परियार, बुद्धिराम शर्मा र बीमा कुमारी जुराको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोक सारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ। तीन नभएर 4:36 गइसकेको छ पालो। तपाईँको 98-68-60-39-40 फोन गर्नुहोला र यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्ते, नमस्कार
0: हजुर। को बोल्नु भयो, कहाँबाट?
1: म यता सिन्धुलीको छाँगाझोडी रातमाता तिन सुनकोशी गाउँपालिकाबाट बोल्दैछु, भन्नुपर्छ है त
0: नाम भन्नुहुन्छ?

0: कागज के मेची वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तली लगपर्दि
0: चम लगपर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरु न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840100061 9066673344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816664683
10: 9556043234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको के को गफ गफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
13: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 3739

0: लुगा किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: गहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 9856273119।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेहरूमा पर्साका किशोर प्रसाद ओझैया, कैलालीका अशोक भूल र सप्तरीका निरज कुमार मण्डल रहेका छन्। प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुख्य कारोबारी ओझैयाको खुट्टामा चोट लागेको छ। उनको अस्पतालमा अहिले उपचार भइरहेको छ। निरज कुमार मण्डलको साथबाट प्रहरीले खैरो हेरोइन बरामद गरेको हो। ब्यूरोका एसएसपी सुभाष बोहराका अनुसार पक्राउ परेका ओझैया यसअघि पनि लागू औषध मुद्दामा जेल परेर छुटेका व्यक्ति हुन्।
1: निरन्तरको वर्षाले सड़क भाँसिने र पहिरो जाने क्रम बढेपछि मेची र पृथ्वी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। इलामको राजदुवाली भन्ज्याङ खण्डमा सड़क भाँसिने जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स र अत्यावश्यक गाडीले भने प्रहरीको समन्वयमा यात्रा गर्न पाउनेछन्। यसै गरी पृथ्वी राजमार्गको नागढुङ्गा 9 बिसे मलेखु खण्डलाई खुला राख्न प्राविधिक टोली खटाइएको छ। झ्याप्ले खोला र परेवा भीर सहित पहिरोको जोखिम भएका ठाउँहरूमा एक्सकाभेटरहरू तयारी अवस्थामा राखिएका छन्। सड़क अवरुद्ध भएमा सिधै सम्पर्क गर्न आयोजनाले कर्मचारीहरूको फोन नम्बर समेत सार्वजनिक गरेको छ।
0: महोत्तरीको बर्दिवास नगर क्षेत्रका चुरेकास बस्तीमा डमरू सहितको बाघेपाठ देखिए पाटे बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। लगातार पशु वस्तुमा मारिरहेको वन्यजन्तु बच्चासहितको पाटे बाघ भएको पहिचान भएपछि चुरे क्षेत्रका बासिन्दाले बाघलाई बस्ती पस्न नदिन वन अधिकारीहरूसँग गुहार मागेका छन्। बर्दिवास तीनका वडाध्यक्ष विराट विष्टका अनुसार विगत 4 दिनदेखि पाटु डाँडा क्षेत्रमा गोठ र खोरबाटै बोका बाख्रा तथा सुँगुर हराउने गरेका थिए। बाघ गाउँ पस्न थालेपछि खेतबारीमा हिँडुल गर्न समेत डर भएको स्थानीय ओम बहादुर खड्काले बताउनुभयो। चुरे क्षेत्रका सामुदायिक वन र वन कार्यालयहरूले स्थानीयलाई साँझपख एक्लै हिँडुल नगर्न, चनाखो रहन र आफ्ना घरपालुवा वस्तुहरूलाई गोठ वा खोरमा सुरक्षित राख्न अपील गरेका छन्।
1: म्याग्दीमा निर्माणाधीन 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले आयोजनाका मुख्य भौतिक संरचनाहरूको प्राविधिक परीक्षण शुरू गरेसँगै आयोजना उत्पादनको नजिक पुगेको हो। रघुगंगा गाउँपालिकामा बनेको बाँध र पानी थिग्र्याउने पोखरीमा शुक्रबारदेखि पानी हालेर परीक्षण थालिएको छ भने 6 किलोमिटर भन्दा लामो मुख्य सुरुङमा भोलि आइतबारदेखि पानी भरिनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर खेती योग्य जमिनमा सिंचाई सुविधा पुर्याउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंचाई विस्तार, नदी नियन्त्रण र राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको हो। हाल देशभर 15,87,000 हेक्टर भन्दा बढी जमिनमा सिंचाई सुविधा पुगेको मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार निर्माणका क्रममा रहेका र मरमत गर्नुपर्ने पुराना आयोजनालाई समयमै सक्ने गरी काम अघि बढाइनेछ। व्यवसायका कारण सुस्त बनेको भेरी बबई डाइभर्सन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई गति दिन सरकारले विशेष जोड़ दिने भएको छ।
2: मध्य प्रदेश सरकारको आन्तरिक आय बढाउन घर जग्गा रजिस्ट्रेशन र सवारी साधन कर मुख्य स्रोत बनेका छन्। चालू आर्थिक वर्षको 11 महिनामा प्रदेश सरकारले 30,17,14,73,000 रुपियाँ राजस्व संकलन गरेको छ, जसमा आन्तरिक स्रोतबाट मात्रै 4,59,33,00,000 भन्दा बढी रकम संकलन भएको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ। बजारमा देखिएको आर्थिक तरलताका कारण घर जग्गा तथा नयाँ सवारी साधनको कारोबार गर्दा यस वर्ष सोचे जस्तो राजस्व उठ्न नसकेको मन्त्रालयले जनाएको छ। साथै गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राजस्व संकलन गर्ने सरकारी कार्यालयहरूमा पुगेको क्षतिले पनि मालपोत र यातायात क्षेत्रको आमदानीमा असर पुगेको मन्त्रालयले जनाएको छ।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि थप छलफलका लागि पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुगेका छन्। मुख्य मध्यस्थताकर्ताको भूमिकामा रहेको पाकिस्तानका गृहमन्त्री नाकवीले इरानी विदेश मन्त्री र आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मध्य पूर्वमा जारी युद्ध अन्त्य गर्ने समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नै देशबाट डिजिटल माध्यम मार्फत हस्ताक्षर गरेपछि शुक्रबारका लागि तय भएको प्रत्यक्ष वार्ता स्थगित भएको थियो। वार्ता स्थगित भए पनि प्रारम्भिक शान्ति सम्झौतालाई अगाडि बढाउन अमेरिकी शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विजरल्याण्ड प्रस्थान गरेका छन्। ट्रम्पका दूत जेरेड कुस्नर पनि वार्ताका लागि त्यहाँ पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
2: नयाँ युद्ध विराम सम्झौता भए पनि इजरायली सेनाले दक्षिणी लेबलानमा हिजबुल्लाह विरूद्धको सैन्य कारवाही जारी राख्ने जनाएको छ। हिजबुल्लाहको आक्रमणमा 4 इजरायली सैनिक मारिएपछि इजरायलले जवाफी कारवाही गरेको हो। अमेरिका र कतारको मध्यस्थतामा इजरायल र हिजबुल्लाह बीच युद्धविराम पुनस्थापना गर्ने सहमति भए पनि त्यहाँ अझै तनाव कायम छ। लेबलानको दक्षिणी क्षेत्रमा इजरायली सेनाले बमबारी गर्दा 5 जनाको मृत्यु भएको छ। हिजो मध्यरातिदेखि आज बिहानसम्म नाबाती सहित 1,000+ ठाउँमा इजरायलले हवाई आक्रमण र गोलाबारी गरेको लेबनानको सरकारी सञ्चार माध्यमले बताएको छ।
1: अब खेल खबर। जारी फिफा विश्वकप फुटबलमा आज राति बलिया टोलीहरू आम्ने सामने हुँदैछन्। आज राति पाउने 11 बजे स्वीडेन र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुनेछ। यस्तै समूहको शीर्ष स्थानका लागि राति पाउने 2 बजे जर्मनी र आइभरी कोस्ट मैदान उत्रनेछन्। भोलि बिहान भने क्वेडर र कुराकाउ तथा ट्युनिसिया र जापान बीच खेल हुने तालिका छ। हाइटी र टर्की भने प्रतियोगिताबाट बाहिरिएका छन्। ब्राजिलले हाइटीलाई 3-0 हराउँदै पहिलो जित दर्ता गरेको छ। अर्को खेलमा पारागुएसँग 1-0 हारेपछि टर्कीको विश्वकप यात्रा सकिएको छ।
2: जनकपुर धाममा राम जानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने भएको छ। मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि नै यसको निर्माण कार्य शुरू हुने जानकारी दिएका हुन्। बजेटमा खेलकुद विकासका लागि विशेष योजना ल्याइने र प्रदेशका 8 जिल्लाका खेल मैदानहरू सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: राष्ट्रपा महाधिवेशनमा गुटगत प्यानल बनाएर चुनाव लड्न निषेध। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाका लागि सभापति लामिछानेको अपील। पुराना दलका शीर्ष नेताहरू सहभागी नहुने। एमाले र नेकपाले तल्लो वरियताका नेता पठाउने। कंग्रेस आन्तरिक छलफलमा।
2: सरकारको 100 दिनको काम कारवाहीबारे कांग्रेसले समीक्षा गर्ने। संसदमा थप सशक्त हुने निर्णय। राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंगिरमा कार्यतालिका सार्वजनिक युवाहरूको प्रतिनिधित्व बढाउने,
1: पूर्वाधार मन्त्री लम्सालको फेरि अर्को धम्की, समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन, कृषि तथा वन विज्ञान विश्वविद्यालयका 2000 बढी विद्यार्थी दीक्षित,
2: अमेरिका इरान बीच थप वार्ताका लागि पाकिस्तानी गृहमन्त्री तेहरानमा, अमेरिकी कूटनीतिज्ञको टोली स्विजरल्याण्ड प्रस्थान, युद्ध विरामकै बीच हिजबुल्ला विरूद्ध इजरायली सैन्य कारवाही जारी,
1: र विश्वकपमा आज राति स्वीडेनले नेदरल्याण्ड्सको सामना गर्ने, अर्को खेलमा जर्मनी र आइभरी कोस्ट खेल्ने, हाइटी र टर्कीको विश्वकप यात्रा समाप्त, जनकपुर धाममा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 4 60 40 300 34।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-63-715 र 9841-12-07-40।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ओडानी?
1: ओ दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको

0: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
10: 9556043234।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
12: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको

0: EFM 94.2 समुदाय को आवाज।
1: संपूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
2: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
0: दमौली FM 94.2 समुदाय को आवाज।

नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाह वन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
5: 98563434.
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजु भाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली, प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर, फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083380384, 98436739131।
6: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
6: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98412-0740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 0 25।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
1: 98 460 40 344।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-57-60।

0: एफएम
1: दमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
2: हवस् त श्रोता, दमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौं।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

0: आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरु समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश।
1: मनुस्मृतिमा भनिएको छ, स्वाम प्रसूतिम चरित्रम च कुलमात्मानमेव च स्वम च धर्मम प्रयत्नेन जायाम रक्षन हि रक्षति। अर्थात् मनुस्मृतिमा भनिएको यो भनाइको अर्थ हुन्छ, मानिसले प्रयत्नपूर्वक स्त्री अर्थात् पत्नीको रक्षा गर्नुपर्दछ। स्त्रीको रक्षा हुनाले सन्तान, आचरण, कुल, आत्मा र धर्म यी सबैको रक्षा हुन्छ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन। आधुनिक भजन अन्तर्गत श्रीदेवी स्तोत्र मालिका।

प्रस्तुत भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको पहिलो अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा राजा परीक्षितको जिज्ञासामा सुखदेवजीले कलियुगका राजा को को हुनेछन् र कस्ता कस्ता हुनेछन् भनी बताउनु भएको प्रसङ्ग आएको थियो र यस क्रममा अभिवृत नगरीका 7 जना आभीर, 10 जना गर्धवी र 16 जना कङ्क राजाहरूले पृथ्वीमा राज्य गर्नेछन्। यी सबै राजाहरू अत्यन्त लोभी हुनेछन् भन्ने प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, ततोष्टौ यवना भाव्यास चतुर्दश तुरुष्कः भूयो दश गुरण्डाश्च मौना एकादशै वतु। हे महाराज परीक्षित, त्यसपछि 8 जना यवन, 14 जना तुर्क अर्थात् तुरुष्कक, 10 जना गुरुण्ड र 11 जना मौनहरू राजा हुनेछन्। एते भोक्ष्यन्ति पृथिवीम् 10 वर्ष शतानि च नवाधिकाम् च नवतिम् मौना एकादश क्षितिम् भोक्ष्यन्त्यब्द शतान्यङ्ग त्रिणीतैः संस्थिते ततः किलिकिलायाम् नृपतयो भूतनन्दोऽथ बङ्गिरिः शिशुनन्दिश्च तद्भ्राता यशो नन्दी प्रवीरकः यतैते वै वर्षशतम् भविष्यन्त्यधिकानि षट्। यी मौन बाहेकका राजाहरूले 1,099 वर्षसम्म पृथ्वीमा राज्य गर्नेछन्। 11 जना मौन राजाहरूले चाहिँ 300 वर्षसम्म पृथ्वीको भोग गर्नेछन्। मौन राजाहरूको शासनकालपछि किलिकला नगरीका भूतनन्द राजा हुनेछन्। उनका छोरा बङ्गिरी र भाइहरू शिशुनन्दी, यशोनन्दी र प्रविरग यी सबैले जम्मा 106 वर्षसम्म शासन गर्नेछन्। तेषाम् त्रयोदश सुता भवितारश्च बाल्यिका पुष्पमित्रोऽथ राजन्यो दुर्मित्रोश्च तथैव च। ती मौन राजाहरूका 13 जना छोराहरू हुनेछन् जो बाल्यिक नामले प्रसिद्ध हुनेछन्। त्यसपछि पुष्पमित्र र उनका दुर्मित्र नामका छोरा क्रमशः राजा भएर राज्य गर्नेछन्। एक काला इमे भूपा सप्तान्ध्रा सप्तकोशला विदुरपतयो भाव्या निषधास्तत एव हि। बाल्यिक वंशी राजाहरूले एकै समयमा विभिन्न देशमा राज्य गर्नेछन्। तिनीहरूमध्ये 7 जनाले आन्ध्र देशमा, 7 जनाले कोशल देशमा, कसैले विदुर देशमा र कसैले निषद देशमा राज्य गर्नेछन्। मागदानाम् तु भविता विश्वस्फुरजिः पुरञ्जय करिष्यत्य परो वर्णान् पुलिन्दय दुमद्रगान्। मगध देशका राजा विश्वस्फुरजी भनिने पुरञ्जय हुनेछन्। यिनी पहिले भनिएका पुरञ्जय भन्दा भिन्न हुन्। यिनले उच्च वर्णलाई पुलिन्द, यदु र मद्रक यी 3 नीच जातिमा परिवर्तन गरिदिनेछन्। प्रजाश्च ब्रह्मभूयिष्ठा स्थापयिष्यति दुर्मतिः वीरवान् क्षेत्रमोत्साद्य पद्मवत्याम् सवै पुरी अनुगङ्गमा प्रयागम् गुप्ताम् भोक्ष्यति मेदिनीम्। अत्यन्तै बलशाली तर बुद्धिभ्रष्ट भएका विश्वस्फुर्जीले पद्मवती नगरीमा भएका क्षेत्रियहरूलाई समाप्त पारेर ब्राह्मण क्षेत्रीय र वैश्यहरू बाहेकका शूद्र जातीय प्रजाहरूलाई मात्र पालन गर्दै प्रयागदेखि हरिद्वारसम्म सुरक्षित पृथ्वीको राज्य भोग गर्नेछन्। सौराष्ट्रा बन्त्याभि राष्ट्र शूरा अर्बुदमालवा भ्रात्या दिजा भविष्यन्ति शूद्र प्राय जनाधिपा। सौराष्ट्र अवन्ती आभीर शूर अर्बुद र मालव देशका बासिन्दा ब्राह्मणहरू पनि संस्कार भ्रष्ट हुनेछन् भने राजाहरू शूद्र स्वभावका हुनेछन्। सिन्धोस्तटम चन्द्रभागाम कौन्तिम काश्मीर मण्डलम भोक्ष्यन्ति शूद्रा भ्रात्याद्या मिलेच्छाश्च ब्रह्म वर्चसः। सिन्धुतट चन्द्रभागा कौन्ती काश्मीर मण्डल जस्ता प्रदेशहरूमा शूद्र स्वभाव भएका संस्कार तथा ब्रह्मतेजले रहित मिलेच्छ राजाहरूले शासन गर्नेछन्। तुल्यकाला इमे राजन् म्लेच्छ प्रायाश्च भूभृतः एते धर्मान्धृतपरः फल्गुदास्तिव्रमन्यवः स्त्रीबालगोदिजघ्नाश्च परदारधनाधृताः उदितास्तमित प्राया अल्पसत्त्वाल्पकायुषः असंस्कृताः क्रियाहीना रजसा तमसावृताः प्रजास्ते भक्षयिष्यन्ति म्लेच्छा राजन्यरूपिणः। हे राजा परीक्षित, एउटै समयमा राज्य गर्ने ती सबै राजाहरूको विचार र व्यवहार मिलेच्छकै जस्तो हुनेछ। यिनीहरू अधार्मिक हुनेछन्। यिनीहरू झुट बोल्ने, थोरै दान गर्ने र सानो कुरामा पनि चाँडै रिसाउने स्वभावका हुनेछन्। स्त्री बालक गाई र ब्राह्मणहरूलाई मार्ने र अर्काकी स्त्री र धन खोसेर लिने प्रवृत्ति यिनीहरूमा रहनेछ। यिनीहरूको बल र ऐश्वर्य चाँडै बढ्ने र चाँडै घट्ने हुनेछ। यिनीहरूमा थोरै मात्र शक्ति हुनेछ र यिनीहरूको आयु पनि कम हुनेछ।
रजोगुणी र तमोगुणी यिनीहरू संस्कारहीन हुनेछन्। यिनीहरूले आफ्नो कर्तव्यको पालना कति पनि गर्ने छैनन्। यसरी राजाको रूपमा बसेका यी म्लेच्छहरूले प्रजाहरूलाई समाप्त पार्नेछन्, प्रजाहरूलाई समाप्त गर्नेछन्। तन्नाथास्ते जनपदास्तच्छीलाचारवादिनः अन्योन्यतो राजभिश्च क्षयं यास्यन्ति पीडिताः। राजा जस्ता छन् उनीहरूका प्रजा पनि त्यस्तै स्वभाव, आचार, विचार र बोली भएका हुनेछन्। यस्तो अवस्थामा ती म्लेच्छतुल्य राजाहरूबाट परस्पर पीडित भएका प्रजाहरू अन्त्यमा स्वयं नष्ट हुनेछन्। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानमा श्रीमद् भागवत द्वादश स्कन्दको दोस्रो अध्यायको कथाको पनि केही अंश र दोस्रो अध्यायमा कलियुगका दोष र विशेषताको प्रसङ्ग आउँछ। आज भने कलियुगका दोषको प्रसङ्ग। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, ततश्चानुदिनम धर्म सत्यम शौचम क्षमादया कालेन बलिना राजन न क्षेत्यायुर्बलम स्मृति। हे राजा परीक्षित, कलियुग आइसकेपछि बलवान समयको प्रभावले गर्दा प्रत्येक दिन मानिसहरूमा रहेको धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति नष्ट हुँदै जानेछन्। वित्तमेव कलौ नृणाम जन्माचार गुणोदय धर्म न्याय व्यवस्थायाम कारणम बलमेव हि। कलियुगमा सम्पत्ति भएको धनवान व्यक्ति नै कुलीन, सदाचारी र दया आदि गुणले सम्पन्न मानिनेछ। धर्म र न्यायको व्यवस्थामा चाहिँ बल नै कारण बन्नेछ। दाम्पत्य भिरुचिर हेतुर मायैव व्यावहारिके स्त्रीत्वे पुंस्ते च हि रतिर्विप्रत्वे सूत्रमेव हि। वैवाहिक सम्बन्धको मुख्य आधार युवा र युवतीको चाहना मात्रै हुनेछ। त्यसमा युवा र युवतीको कुल, शील, आचार, विचारको ख्याल गरिने छैन। जसले जति धेरै छलपूर्ण व्यवहार गर्दछ त्यो व्यक्ति नै व्यवहारमा निपुण मानिनेछ। स्त्री पुरुषको श्रेष्ठता रति कौशलमा निहित हुनेछ अनि जनै मात्र ब्राह्मणत्वको कारण मानिनेछ। गुण र स्वभावको आधारमा ब्राह्मणत्वको निर्धारण हुने छैन। लिङ्गमेव आश्रम आख्यात वन्योन्यापत्ति कारणम अवृत्या न्याय दौर्बल्यम पाण्डित्य चापलम बच। दण्ड, मृगचर्म, तिलक, वस्त्र आदि चिन्हहरू नै ब्रह्मचारी, सन्यासी आदि आश्रमको ज्ञानका कारण मानिनेछन् र तिनै चिन्हहरूको आधारमा एकले अर्कालाई परस्पर नमस्कार आदि सम्मान भाव प्रकट गर्नेछन्। आश्रमीहरूको आचारलाई महत्त्व दिइने छैन। जसले धन सम्पत्ति खर्च गर्न सक्दैन त्यसले न्याय पाउँदैन। जसले चिप्ला कुरा गर्छ त्यसैलाई पण्डित मानिनेछ। अनाढ्यतै वा साधुत्ये साधुत्ये दम्भयैव चो स्वीकार एव चोद्बाहे स्नानमेव प्रसाधनम। गरिबी नै निचताको कारण हुनेछ। छलपूर्ण व्यवहार अर्थात् पाखण्डीपन नै सज्जनताको कारण मानिनेछ। युवा युवतीले एक अर्कालाई स्वीकार गर्नुलाई नै विवाह मानिनेछ। शास्त्रीय विधिको आवश्यकता छ भन्ने मानिने छैन। श्रृङ्गारलाई नै स्नान मानिनेछ। तीर्थ स्नानको महत्त्व हुने छैन। दूरे बार्ययनम तीर्थम लावण्यम केशधारणम उदरम्बरता स्वार्थ सत्यत्वे धार्ष्ट्यमेव हि। नजिकमा रहेका तीर्थ, मातापिता आदिको उपेक्षा गरी टाढा रहेका जलाशयलाई तीर्थ मानिनेछ। छाँटकाँट गरिएको कपाल सुन्दरताको कारण मानिनेछ। आफ्नो पेट भर्नुलाई नै परम पुरुषार्थ मानिनेछ र हटपूर्ण व्यवहारलाई नै सत्य मानिनेछ। दाक्ष्यम कुटुम्ब भरणम यशोर्थे धर्म सेवनम एवं प्रजाभिर्दुष्टाभिराकीर्णे क्षितिमण्डले। ब्रह्मवीर क्षत्र शूद्राणाम यो बलि भविता नृप प्रजा हि लुब्धै राजन्यैर्निर्घृणैर्दस्युधर्मभिः। आछिन्नदार द्रविणा यास्यन्ति गिरिकाननम साकमूलामिष क्षौद्र फलपुष्पाष्टि भोजनः। परिवारको भरण पोषण गर्नुलाई नै चतुर्याई अर्थात् निपुणता मानिनेछ। मानिसहरू यसका लागि धर्म गर्नेछन्। यसरी यो संसार दुष्टै दुष्टहरूले भरिनेछ। यस्तो अवस्थामा ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्रमध्ये जो शक्तिशाली हुन्छ त्यही नै राजा हुनेछ। राजाहरू अत्यन्त लोभी र निर्दयी हुनेछन्। उनीहरूको स्वभाव र आचरण डाँकाको जस्तो तुच्छ हुनेछ। त्यसैले उनीहरूले आफ्नै प्रजाहरूका पत्नी र धन सम्पत्ति समेत जबरजस्ती लुट्नेछन्। आतंकित भएका प्रजाहरू पहाड र जङ्गलमा गएर बस्नेछन् र त्यहाँ उनीहरूले साग, कन्दमूल, मासु, मदिरा, फलफुल र फलका बीजहरू खाएर पेट भर्नेछन्। अनावृष्टा विनङ्क्षन्ति दुर्भिक्षकर पीडिताः शीतवातातप प्राविड हिमैरन्योन्यत प्रजा। पानी नपर्नाले अनिकाल लाग्नेछ अनि अर्कातिर प्रजाहरूले राज्यलाई चर्को कर अर्थात् राजस्व तिर्नुपर्ने हुन्छ। जाडो, हुरी, गर्मी, वर्षा र हिमपातद्वारा पीडित प्रजाहरू पारस्परिक सङ्घर्षले झन कमजोर भएर नष्ट हुनेछन्। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक, सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको पहिलो अध्यायको बाँकी अंश
र दोस्रो अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद्भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: आजदेखि राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै निजामती सेवामा व्यापक पुनर्संरचना गर्ने सरकारको तयारी, प्रधानमन्त्रीका सल्लाहकारका सामु अख्तियार लाचार, सरकारको 100 दिनपछि संसदमा कांग्रेसको प्रस्तुति सशक्त हुने, काठमाडौँका अतिक्रमित जग्गाको छैन तथ्याङ्क लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा यसरी दिइन्छ सिपमूलक ज्ञान शीर्षकको शुभ समाचार।
1: कक्षा कोठा, पाठ्य पुस्तक, गृह कार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिँदै गएको छ। विगतमा विद्यार्थीको सफलता राम्रो अंक ल्याउनुमा सीमित मानिन्थ्यो, तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ। परशुराम नगरपालिका एक स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो कोहीलाई विद्यालय परिसरभित्र फरक दृश्य देख्न सकिन्छ, डडेलधुराको यस स्कूलका विद्यार्थी पाठ्य पुस्तक पढ्न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउन समेत व्यस्त देखिन्छन्। विद्यालयका 60 जना विद्यार्थीले सामूहिक रूपमा 4 क्विन्टल अर्थात 400 किलो आँपको अचार उत्पादन गरेका छन्। विद्यार्थीले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्। उनीहरूका लागि यो प्रयोगत्मक कक्षा हो, जहाँ गणित, व्यवस्थापन, श्रम बजार र उद्यमका पाठ एकैसाथ सिक्न पाइन्छ। विद्यालयका प्रधानाध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आमदानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो। विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन्। उहाँले भन्नुभयो, परशुराम नगरपालिका 12 स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थी विद्युत वायरिङ सिक्न व्यस्त छन्। 35 जना विद्यार्थीले घरायसी विद्युत जडान र मर्मत सम्बन्धी आधारभूत सिप समेत हासिल गरेका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सहमतिमै नेतृत्व चयन हुने शीर्षकमा हिमालय टाइम्समा खबर छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन् 2079 साल असारमा स्थापना भएको राष्ट्रपाले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ स्थापना भएको केही महिनापछि भएको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको राष्ट्रपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको छ परम्परागत राजनीतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ उद्घाटन स्थलमा जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ राष्ट्रपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ महाधिवेशनमा आमन्त्रित विभिन्न राजनैतिक दलका नेता लगायत पाहुनाहरूले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ तीन दिनसम्म चल्ने राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 बढ़ी हुने भएको छ प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएका छन् राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने पनि भएको छ राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटो छोएर मतदान गर्न सकिनेछ पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राष्ट्रपाको तयारी छ पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्नेछन् राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप गेवालीलाई पठाउने भएको छ अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण गेवाली जाने हुनुभएको हो त्यस्तै राष्ट्रपाको महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन जाने हुनुभएको छ राष्ट्रपाले उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो राष्ट्रपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरको दियालो फुडल्याण्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नका लागि अपील गर्नुभएको हो त्यस्तै राष्ट्रपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ महामन्त्री कविन्द्र बुर्लाकोटीले भने महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउने बताउनु भएको छ
3: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार बाहिर आयो विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए अख्तियारबाट पक्राउ परे पक्राउबारे विस्तृत विवरण आइसकेको थिएन। बिहिबार थाहा भयो अर्याल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिइएको रहेछ, त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पूर्जी थमाएर। जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुंगो नलगाएको तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारूकताबारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। राहदानी विभागले 6 जून 2025 अर्थात 23 जेठ 2082

0: सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारका अधिकारीहरूले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइरहेका थिएनन्। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने, बालेन्द्र शाह प्रधानमन्त्री भएर आएपछि फेरि उजुरी पर्यो, हामीले सामान्य अध्ययन गर्यौं, अध्ययनमा अनियमितताको संकेत देखिएपछि थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गर्यौं। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया बढ़ाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलका लागि सिंहदरबार बोलायो। अधिकारीहरूको अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएका अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धानबारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धानबारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए, तर दबाव आएपछि राई केही कर्मचारीहरू सहित प्रधानमन्त्री कार्यालय पुगेका थिए।
1: लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपालको प्रशासनिक क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ। बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासन संयन्त्रलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित 15,000 भन्दा बढ़ी पुराना कर्मचारीलाई एकैपटक विदा गर्ने महत्वाकांक्षी योजना अगाडि बढ़ाएको छ। यसका लागि सरकारले कर्मचारीको उमेर हद र सेवा अवधिमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ ऐन ल्याएर पुराना र अपेक्षित कार्य सम्पादन गर्न नसकेका कर्मचारीलाई सरसम्मान विदा गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ। उच्च तहका कर्मचारीमा सबैभन्दा धेरै प्रभाव पर्ने भएको छ। पेन्सन खट्ने डरले सामूहिक राजीनामा पनि बढ़दै गएको छ। त्यस्तै नयाँ कानून कुन बाटोबाट ल्याउने भन्ने विषयमा भने प्रधानमन्त्री बालेन्द्र शाह र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीचकै मतभेद देखिएको छ। प्रधानमन्त्री शाह सकेसम्म छिटो अध्यादेश यो व्यवस्था लागू गर्न चाहेको बताइएको छ भने संसदबाट ऐन बनाउने बाटोमा जाँदा कम्तीमा 6 महिना समय लाग्ने र त्यो बीचमा विभिन्न राजनीतिक तथा प्रशासनिक चलखेल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयको बुझाइ छ। चाहेर पनि चालू आर्थिक वर्षमा संसदबाट ऐन ल्याउन कठिन हुने विश्लेषण सहित प्रधानमन्त्री शाह संसदको दुवै सदनबाट बजेट पारित भए लगत्तै अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत नयाँ कानून ल्याउने गृह कार्यमा जुटेका छन्। यता पुराना कर्मचारी हटाउने र प्रशासन सुधार गर्ने विषयमा राष्ट्रपा सभापति रवि लामिछाने पनि पूर्ण रूपमा सहमत देखिएका छन्।
0: काठमाडौँ उपत्यकाको अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क, गोर्खापत्र खबर लेख्छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन भएको पूर्व सचिव राम बहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 ओडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस अघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ महानगरपालिका बाहेकका अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंखरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, महाकाल, कन्जुसम गाउँपालिका, भक्तपुर, मध्यपुर ठिमी, सूर्य विनायक र चाँगु नारायण नगरपालिका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सार्वजनिक हुन नसकेको हो।
1: कर्मचारीको असावधानी तथा प्राविधिक त्रुटिका कारण सरकारी वा सार्वजनिक जग्गामा व्यक्तिको नाममा लाल पूर्जा जारी भए पनि कानूनी मान्यता नपाउने व्याख्या सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा सरकारी जग्गा भूलवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले कानूनी मान्यता नपाउने व्याख्या गरेको हो। यदि कुनै सरकारी जग्गा सरकारी निकायको लापरवाही, भूल वा प्राविधिक त्रुटिले गर्दा व्यक्तिको नाममा श्रेष्ठता खड़ा हुन पुग्यो वा दोहोरो दर्ता भयो भने त्यस्तो दर्ता शुरूदेखि नै बदर मानिने पनि सर्वोच्चले व्याख्या गरेको छ।